दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकामा खसीबोकाको माग बढ्न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यका बाहिरका जिल्लाबाट खसीबोका भित्रिने क्रम जारी रहे पनि बाढी पहिरो र राजमार्गको अवरोधले ढुवानीमा कठिनाई थपेको छ।
3: दशैं तिहार र छठ लगायतका चाडपर्वका समयमा हुन सक्ने कृत्रिम अभाव, ठगी र अस्वाभाविक मूल्य वृद्धि रोक्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउने र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएको छ।
2: पछिल्लो 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1,016 जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 2082-83 सँगै चालू आर्थिक वर्षको साउन तथा भदौ महिनामा कोशी प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी सुनसरीमा 231 जनामा डेङ्गी संक्रमण भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
3: बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेडको ब्रान्ड बन्दीपुर यहले दशैं तिहारको पर्वको विदाको अवसर पारेर बन्दीपुर फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। तनहुँको डुम्रे स्थित बन्दीपुर केबल कारको लोअर स्टेशनमा सञ्चालन हुने यस महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षणहरू समावेश

0: बनाउन लागेको हो।
1: नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही 50,000 रुपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएको निष्कर्ष निकाल्दै दूरसञ्चार ऐन 2053 दफा 47(1) बमोजिम कारवाही गरेको हो।
0: अब शेयर बजार, मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से बन्द हुँदा 4.12 अंकले बढेर बन्द भएको। मंगलबार नेप्से 0.15% बढेर 2,599.93 पुगेको छ। मंगलबार नेप्से बढ्दा 4,73 करोड रुपियाँ बराबरको 1,35,00,000 कित्ता शेयर कारोबार भएको छ।

0: एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई कुनै सहयोग गरे जस्तो आफूलाई नलागेको बताएका छन्। उनले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानलाई सघाउँदा चीन र रुसले धेरै गुमाउनु पर्ने दावी गरे। उनीहरूले सहयोग गरे पनि त्यो एकदमै न्यून तहमा हुनुपर्छ, तर मलाई लाग्छ उनीहरूले पटक्कै गरेका छैनन्। गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए।
3: अब खेल खबर। ब्याटिङ सँगै बलिङमा पनि उत्कृष्ट साथ पाउँदा नेपाली ओमानमा जारी आइसिसी विश्वकप लिग टूको श्रृङ्खलामा लगातार दोस्रो जित रचेको छ। यसअघि नै लिग टूको शीर्ष चार होडबाट बाहिरिसकेको नेपालले मंगलबार घरेलु टोली ओमानमाथि 113 रनको रबाफिलो जित रचेको हो। नेपालको जितमा करण केसीले अलराउण्डर प्रदर्शन गरे र म्यान अफ दि म्याच पनि भए। आक्रामक ब्याटिङ र प्रभावशाली बलिङ मार्फत करणले उत्कृष्ट फिनिसर र अलराउण्डरका रूपमा आफूलाई प्रमाणित गरेका छन्।
2: अब विचार विश्लेषणको पालो। आस्था र उल्लासको अनुपम उत्सव शीर्षकमा कृष्ण भूषालको विचार हिमालय टाइम्समा छापिएको छ। नवरात्रिको शक्ति साधनादेखि विजयादशमीको विजयोल्लास र कुजाग्रत पूर्णिमाको शरद सौन्दर्यसम्म फैलिएको दशैं आस्था र उल्लासको अनुपम संगम हो। यो पर्वले केवल देवी देवताको विजय स्मरण गराउँदैन, बरु हरेक मानिसभित्र विद्यमान लोभ, मोह, अहंकार र अन्याय जस्ता आसुरी प्रवृत्तिमाथि विवेक, सद्भाव, करुणा र सत्यको विजय हुनुपर्ने शाश्वत सन्देश पनि दिन्छ। दशैं नेपाली समाजको जीवन्त सांस्कृतिक धरोहर, पारिवारिक पुनर्मिलनको उत्सवको प्रतीक पनि बनेको छ।
3: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क

0: सुन्दै गर्नुहोला।
1: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
4: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
5: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
2: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले बिहानको 6 बज्यो।
7: गन्धर्व सङ्गीत प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
8: सामुदायिक देशैभरिका सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
7: आज 2083 साल असोज 28 गते बुधबार, अक्टोबर 14 तारिक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको चतुर्थी तिथि, विश्व गुणस्तर दिवस।
8: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
7: दशैंका लागि घर फर्किनेहरूको सीमा नाकामा लर्को पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्ग्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी।
8: बढी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायकमा कारवाही, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी।
7: भोटेकोशी बाढीपछि रसुवाको केही विद्यालय ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट 1000 भन्दा बढी प्रभावित, सल्यानमा झण्डै 900 स्क्रब टाइफसको संक्रमण।
8: अमेरिकाद्वारा रुसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो बनाइएको घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने युको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै।
7: र आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपालको लगातार दोस्रो जित, शनिबार क्यानाडासँग खेल्ने, नेपालमा पहिलो पटक व्हील चेयर रग्बी विकास प्रशिक्षण सुरु।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: साझा खबरको सबैभन्दा सुरुमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग।
8: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने, तर प्रदेशहरूले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखे। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संहिताप्रति घृणता बढिरहेको समेत आरोप लगाएका छन्। संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारको केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ। कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए। प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरुरी रहेको समेत सन्देश दिइएको छ। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको समेत मुख्यमन्त्रीहरूको गुनासो छ। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती, कर्मचारी, वन लगायतका कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ। संघकै कारण अझै प्रदेशहरू स्रोतको सीमितताले गर्दा संघको अनुदानमा परनिर्भर हुनुपर्ने बाध्यता समेत रहेको उनीहरूको भनाइ थियो। तर संघीय सरकार वित्तीय संघीयता कार्यान्वयन गराउन अझै उदासीन रहेको उनीहरूले आरोप समेत लगाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय सरकारसँग गुनासो पोखेर आरोप लगाउन नभई संविधानले सुनिश्चित गरेको अधिकार लिने 7 प्रदेशको साझा धारणा भएको समेत कार्यक्रममा बताउनु भएको थियो। उहाँले संघीयताका लागि संविधानलाई सधैँ कलर ब्यान्डिङ बनाएर राखिरहन नहुने समेत भन्दै उहाँले अधिकार हस्तान्तरण नभएमा मात्रै आत्मनिर्भर बन्न साझा धारणा बनाएर अगाडि बढ्ने समेत बताउनु भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा भएको मुख्यमन्त्री बैठकले बुझाएका 17 साझा धारणाहरूमा अहिलेसम्म एउटा पनि कार्यान्वयन नभएको भन्दै संघीय सरकार संहिता कार्यान्वयनमा पूर्ण उदासीन रहेको समेत आरोप लगाउनु भएको थियो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएका अधिकार समेत संघले हस्तान्तरण नगरेको र वित्तीय तथा प्रशासनिक अधिकारलाई समेत संकुचित बनाएको बताउनु भएको छ। मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अधिकार वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै प्रदेशहरू बीचमा प्रभावकारी काम अगाडि बढ्न सक्ने समेत धारणा राख्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले संहिताबारे फैलाइएका भ्रम चिर्न उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्नुपर्ने बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले जिम्मेवारी फरक फरक भए पनि सबै प्रदेशको उद्देश्य संहिता बलियो बनाउने भएकाले पनि यसलाई सबैले साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ। सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्री, 7 प्रदेश सचिव, योजना आयोगका उपाध्यक्ष, प्रदेश न्यायाधिवक्ता लगायतका सहभागी हुनुहुन्छ। सम्मेलनले सबै प्रदेशका साझा समस्या पहिचान गरेर कानूनी तथा प्रशासनिक अवरोध हटाउने र संघीय सरकार समक्ष संयुक्त माग प्रस्तुत गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ।
7: अब बडा दशैंको प्रसंग। नवरात्रको 4 दिन आज आश्विन शुक्ल चतुर्थीको अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घर घरका पूजा कोठाहरूमा नवदुर्गा भगवानीको 4 स्वरूप कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ। आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्मांडा तथा सृष्टिको आदि स्वरूपा र आदि शक्ति देवी भन्ने गरिन्छ। उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास रहेको छ। 8 हात भएकी यी अष्टभुजा देवीको वाहन सिंह हो। यिनका 7 हातमा क्रमशः कमण्डलु, धनुष, वान, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौँ हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ। देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण 2 घडा समेत लिएको र त्यसै अनुसार आस्था बढेको धर्मशास्त्रविदहरूले बताउने गरेका छन्। यसैबीच असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रिएको दिन नेपालगंजको जमुना नाकामा खचाखच भिड थियो। अटोरिक्साको चर्को आवाज छ, गाडीका हर्न र यात्रुहरूको कोलाहल छ। भारतको रूपैरिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिनेहरूको भीड बढेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैंका लागि बाहिरिने यात्रुहरूको संख्या बढेको छ। कतै कतै ट्राफिक जाम देखिएको छ र धेरै ठाउँमा सड़क सहज बनेका देशभरका विभिन्न सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जानेहरूको संख्या पनि बढ़िरहेको छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा बढ़ी ट्राफिक जाम कलंकी नागढुङ्गा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पूर्वपश्चिमका लागि रात्रि बस चढेर जाने यात्रुहरू पनि दिनहुँ बढिरहेका छन्। तत्काल सडकको समस्या नरहेको र बस पार्कबाट यात्रु बढी बाहिरिरहेको गोङ्गबो स्थित नयाँ बस पार्क सञ्चालन गरिरहेको लोत्से बहुद्देश्यीय प्रणालीका महाप्रबन्धक पङ्कज मल्लले बताउनुभयो। घटस्थापनाका दिन आइतबार 8526 गाडीमा 52827 यात्रु बाहिरिएका छन्। सोमबार 8613 सवारी साधनमा 56809 जना यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ। घटस्थापनाको अघिल्लो दिन 24 असोजमा भने 44522 यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ। आरूघाटमा भने बेली ब्रिज बन्न थालेको छ। बूढी गण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन गर्न सरकारले तदारुकता देखाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसै बीच यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कडा कारवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो एउटा सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट सञ्चालकसँगै गाडी चालक र बस धनीलाई समेत प्रचलित कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको हो। विभागका अनुसार यात्रुवाहक गाडी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी, बासी तथा झिङ्गा भन्केका खाना बिक्री गर्ने र तुकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाडी रोक्न गाडीका चालकहरूलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडबाडका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन पनि भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको पनि विभागका महानिर्देशक रितेश कुमार साक्यले बताउनुभयो।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सल्यानमा स्कर्फ टाइफस नियन्त्रणका लागि जनचेतना पहिलो प्राथमिकता।
0: क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
7: प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, बढी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कारबाहीमा देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
10: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
7: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
10: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
7: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्युरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
10: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
7: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
8: सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
14: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
15: आजको कान्तिपुरको भित्री पृष्ठमा रसुवाको स्कूल ललितपुरमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर प्रकाशित छ। बाढीबाट विस्थापित विद्यार्थीलाई पढाउन रसुवाको हाकु बेसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ। अन्य सात विद्यालयका विद्यार्थी काठमाडौँ उपत्यका विभिन्न विद्यालयमा भर्ना भएका छन्। त्यस्तै भित्रपृष्ठमा महिला हिंसाको आरोपमा सांसद सुनारमाथि राज्यपाल थालो अनुसन्धान, चुपचाप सुरक्षा संयन्त्र शीर्षकको अर्को खबर जयसिंह महरा र गौरव पोखरेलले लेख्नु भएको छ। सांसद तथा केन्द्रीय सदस्य दुवै पदको हैसियतमा कुनै पनि कार्य नगर्न खगेन्द्र सुनारलाई राज्यपालले निर्देशन दिएको छ। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारले जिकिर गर्नुभएको छ भने सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको जनआस्थाको समाचारले दावी समेत गरेको खबरमा उल्लेख छ। त्यस्तै व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास साटफेर शीर्षकको अर्को खबर प्रकृति दाहालले लेख्नु भएको छ। 30 असोजसम्म साट्ने भनिए पनि आजसम्म मात्रै लागू हुने गरी दशैँसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी थालिएको निगमको दावी थियो, तर व्यवस्थापन गर्न नसक्दा ग्यास साट्ने कामलाई आजदेखि रोक्ने खबरमा उल्लेख छ। त्यस्तै थाइल्यान्डको पर्यटन प्रबन्धन रोक्ने व्यवसायको चेतावनी शीर्षकको अर्को खबर प्रकाशित छ। भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्राभल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको आरोप समेत लगाइएको छ। थाइल्यान्डको पर्यटकीय भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्राभल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल नाटाले उक्त मुलुकको पर्यटन प्रबन्धन रोक्ने चेतावनी समेत दिएको छ। भिसा स्वीकृत हुनुअघि नै हवाई टिकट र होटल बुकिङको पुनः भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्रु तथा पर्यटक व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपाल टुर एन्ड टिकट बिक्री गर्ने एजेन्सीहरूको छाता संगठन नाटाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। खबरमा उल्लेख गरिएको छ।
14: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा महामन्त्रीको परिणाम आउन थाल्यो खतिवटा, यसलाई फेरि सुन्नुहोला, सहमहामन्त्रीको परिणाम आउन थाल्यो खतिवटा, सेवाकोटी, गौतम लामा र शाही निर्वाचित शीर्षकमा खबर छापिएको छ। काङ्ग्रेसको नयाँ कार्य समितिका लागि 5 दिनदेखि मतगणना चलिरहेको छ। 23 असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भए लगत्तै सुरु भएको हो। हालसम्म सभापति, उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। सहमहामन्त्रीको अन्तिम परिणाम आउने क्रम सुरु भएको छ। सहमहामन्त्रीमा खुला 2 सहित 9 क्लस्टरबाट 11 जना निर्वाचित हुने व्यवस्था छ। काङ्ग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा भने होल्ड गरेको छ। उनी विरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परे पनि औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जानकारी दिएको छ। बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा गुरुङको प्रस्ताव, प्राकृतिक विपदको क्षेत्रीय संयन्त्र बनाऊ शीर्षकमा खबर छ। गृहमन्त्री सुधन गुरुङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपद व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ्नुपर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा मङ्गलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो। भारतीय गृहमन्त्रीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको खबरमा उल्लेख गरिएको छ। देशभरका अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने तयारीको बारेमा नवराज मैनालीले लेख्नु भएको छ। मुद्दाको कार्यबोझका आधारमा देशभरका जिल्ला र उच्च अदालतमा 132 न्यायाधीशको दरबन्दी थप्ने प्रक्रिया अगाडि बढेको हो। उच्च अदालतमा 28 र जिल्ला अदालतमा 104 दरबन्दी थप्न सिफारिस भएसँगै कार्यान्वयनका लागि उच्च स्तरीय समिति पनि गठन गरिएको छ। 12 वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाश अघि स्वतः एक तह बढुवाको प्रस्ताव पनि गरिएको छ। 4 वर्षमा 100%
16: मुद्दा बढेको पनि उल्लेख गरिएको छ। सरकारी काममा झन्झटिलो प्रक्रिया, क्षतिग्रस्त जलविद्युत पुनर्निर्माण गर्न 13 निकाय धाउनुपर्ने बाध्यता शीर्षकमा अर्को खबर पनि छापिएको छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। दशैंमा दशा बनेर आएको बुढी गण्डकी शीर्षकमा अर्को खबर पनि छापिएको छ। धादिङबाट अर्जुन श्रेष्ठले यो खबर लेख्नु भएको हो। जलवायु विपदबाट जीडिपीको 2% आर्थिक क्षति शीर्षकमा एम बमले लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। अनि पोखरा आइपुगे दशैंका भेडा च्याङ्रा शीर्षकमा रोहित राज पराजुले लेख्नु भएको छ। लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण विभिन्न स्थानमा भएको सडक अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा च्याङ्रा पोखरा पुगेका हुन्। बडा दशैं र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा च्याङ्रा पोखरा ल्याउने गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने बागमतीका उद्योगमा 13 अर्ब कर्जा लगानी शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। निजी क्षेत्रले खर्बौँ रुपियाँ लगानीमा उद्योग स्थापना गरे पनि ती पूर्ण क्षमतामा अझै सञ्चालन हुन नसकेको पनि उल्लेख गरिएको छ। दशैं मान्न फर्किने परदेशीको लर्को शीर्षकमा गणेश विशुले लेख्नु भएको बाँकेको खबर छापिएको छ भने गोर्खापत्र दैनिकको भित्री पन्नामा ग्यास भण्डारण गृह निर्माणको अध्ययन सुरु भएको बारेमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारण गृह निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढाएको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनले पनि नचेतेको सुदूरपश्चिम, 4 महिनादेखि बजेटमा भागबण्डाको हन्ताप शीर्षकमा मुकेश चौधरीले धनगढीबाट लेख्नु भएको छ भने असोजमा मात्रै वाणिज्य बैङ्कहरूको कर्जा विस्तार 60 अर्ब नाग्दै गरेको बारेमा अर्को खबर छापिएको छ। कोशीमा डेङ्गीबाट 1000 बढी प्रभावित भएको बारेमा अमर खड्काले इटहरीबाट नागरिक दैनिकको भित्रीपन्नामा लेख्नु भएको छ। 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1016 डेङ्गी संक्रमण पुष्टि भएको हो। गोर्खापत्र दैनिकमा भने विद्युतीय तार वन्यजन्तुलाई धराप शीर्षकमा वसन्त पराजुलीले नारायणगढबाट लेख्नु भएको खबर छ। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजनन मार्फत 33 छावा जन्माउन सहयोग पुर्याएको रोनाल्डोको नामको जङ्गली भाले हात्ती गत असोज 3 विद्युतीय धरापमा तारमा परेर मर्यो। बरण्डाभार वन क्षेत्रको कुमाल ताल नजिकै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। वन्यजन्तु संरक्षणका लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञहरूले सुझाव दिएको उल्लेख गरिएको छ। भित्री पन्नामा 2 जारी भएको बारेमा खबर छ भने आर्थिक वृद्धि दर 5.40% रहने बागमती प्रदेशको खबर पनि छापिएको छ।
8: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएले अमेरिकाले रुस डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने दावी गरेको छ। इरान युद्ध सुरु भए यता इन्धनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेश मन्त्रीले भने युक्रेनमाथि रुसको आक्रमणको जवाबमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौता अन्तर्गत रुसले डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्। र फ्रान्समा विद्यालय शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा गरेको प्रदर्शन तीव्र रूपमा अगाडि बढेको छ। प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी हुनुभएको छ। विद्यार्थीले आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी, मजदुर संगठन र वामपन्थी राजनीतिक दलहरूले समर्थन गरेको समेत बताएका छन्।
16: साझा खबरमा अब खेल खबर। रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लिग दुईमा हिजो घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको छ। यो सँगै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ। रोहितले 61 रन बनाउनु भयो भने करणले इनिङ्सको अन्त्यतिर 16 बलमा 40 रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कट स्थित अल अमृत एमृत क्रिकेट मैदानमा निर्धारित 50 ओभरमा 8 विकेट गुमाई 263 रन बनायो। नेपालले जवाफमा ओमानलाई 40 ओभरमै 150 रनमा अल आउट गरेको थियो। नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको छ। आइसिसी विश्वकप लिग दुईमा अब एक जित पाए नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने। कान्तिपुर दैनिकमा विनोद पाण्डेले लेख्नु भएको खबरमा उल्लेख छ। 12 नेपालगञ्ज म्याराथन 12 मङ्सिरमा हुने भएको छ। म्याराथनमा 12 विधामा दौड समावेश गरिएको छ। स्थानीय बिपी चोकबाट सुरु हुने पुरुष खुला फुल म्याराथन, महिला खुला 21 किलोमिटर, 10 किलोमिटर महिला तथा पुरुष खुला, 5 किलोमिटर पुरुष र महिला खुला, 5 किलोमिटर छात्र छात्रा, 3 किलोमिटर कर्पोरेट रन एन्ड किड्स रन, व्हीलचेयर रन, 2 किलोमिटर फेमिली रन र 3 किलोमिटर रन विधा समावेश गरिने आयोजक नेपालगञ्ज म्याराथनले जानकारी दिएको छ।
17: स्कफ टाइफस नियन्त्रणका लागि जनचेतना आवश्यक रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब स्कप टाइफस नियन्त्रणका लागि जनचेतनाको आवश्यकताको कुरा। सल्यान जिल्लाका विभिन्न स्थानीय तहमा गरी 600 भन्दा बढीमा स्कप टाइफसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण हालसम्म 9 जनाको मृत्यु भइसकेको छ। डेढ महिना अघि दार्मा गाउँपालिकाबाट देखिएको संक्रमण अहिले जिल्लाका 7 भन्दा बढी स्थानीय तहमा फैलिएको छ।
3: सल्यानको छत्रेश्वरी गाउँपालिका 2 दहखोलाकी 51 वर्षीय नन्दा घरतीलाई ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखा परेपछि श्रीनगरमा रहेको निजी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस संक्रमण पुष्टि भयो। स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। उपचारका क्रममा नेपालगञ्जमा उहाँको मृत्यु भएपछि अहिले परिवार शोकमा छ। नन्दा घरतीका छोरी तुलसा रावत
4: मम्मीलाई चाहिँ 7 दिन जति ज्वरो आउने, हात खुट्टा कटकटी खाने हुन्छ। यो बस्तीमा चाहिँ डक्टरले धेरै डक्टर आउनु भयो, चेकअप गर्नुभयो। बिरामीको अवस्था चाहिँ नाजुक छ। बिरामी ल्याउनु चाहिँ अलिकति ढिला गर्नुभयो। 7 दिन बसेको रहेछ भन्नुभएको थियो हस्पिटलमा।
3: नन्दा लगायतका 9 जनाको झन्डै 3 महिना यता मृत्यु भएपछि अहिले सल्यानका गाउँ घरमा समेत त्रासको अवस्था छ। ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र अत्याधिक कमजोरी हुने समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढेको छ। बागचौर नगरपालिका 11 की मीना खड्का। विज्ञहरूका अनुसार स्क्रब टाइफस संक्रमित मुसामा पाइने सुस्मा माइट अर्थात् सिगरको टोकाइबाट मानिसमा सर्छ। खेतबारी, घाँस तथा झाडीमा काम गर्दा पुरा बाहुला भएको कपडा वा प्यान्ट लगाएर तथा सम्भव भएसम्म किरा भगाउने स्प्रे प्रयोग गर्न स्वास्थ्य कर्मीले सुझाव दिँदै आएका छन्। जनस्वास्थ्य अधिकृत
5: एकदमै सामान्य औषधि, सामान्य एन्टिबायोटिकबाट निको हुन्छ, तर अलिकति बाहिर बाहिर चाहिँ यो प्रोटोकल नजानेको क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा, प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
3: 4,000 भन्दा बढीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या सबैभन्दा बढी 262, कुमाक गाउँपालिकामा 76, छत्रेश्वरी गाउँपालिकामा 28, चौर नगरपालिकामा 180, कपुरकोटमा 54, बनगाड कुपिन्डे नगरपालिकामा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 50 भन्दा बढी जनामा संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेत।
6: हामी सचेत रहेका छौँ, स्वास्थ्य कर्मीलाई अलर्ट राखेका छौँ, 8 स्वास्थ्य संस्थाबाट चेक जाँचको व्यवस्था गरेका छौँ, औषधिको पनि पर्याप्त मात्रामा प्रदेश सरकारबाट पनि मागेका छौँ।
3: संक्रमण र मृत्यु दर बढेपछि किटजन्य रोग नियन्त्रक महाशाखा टेकु र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएको छ। टोलीले दार्मा र कुमाक लगायतका क्षेत्रमा पुगेर संक्रमणको अवस्था, सम्भावित कारण तथा जोखिम क्षेत्रबारे अध्ययन गरिरहेको छ। किटजन्य रोग नियन्त्रक महाशाखा प्रमुख हेमराज पाण्डे।
7: हामीले दार्मा र कुमा गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्यौँ, जोखिम सञ्चार गर्ने र आम जनसमुदायलाई यसको विषयमा थप जानकारी दिनलाई स्वास्थ्य कार्यालय, कर्णाली प्रदेश सरकार, स्थानीय तहका स्वास्थ्य कर्मी साथीहरू र आम नागरिक सहित हामी सबैसँगै मिलेर स्क्रब टाइफस विरुद्धमा हामी लड्नको लागि आवश्यक तयारीका कामहरू गरिरहेका छौँ र यो निरन्तर चलिरहनेछ।
3: स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म 700 जना भन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। प्रदीप घरती मगर, CIN, रेडियो शारदा, सल्यान।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: दशैंका लागि घर फर्किनेको सीमा नाकामा लड्कु, पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी,
2: बढी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी,
8: भोटिकोसी बाढीपछि रसुवाका केही स्कुल ललितपुरबाट सञ्चालन, कोशीमा डेङ्गीबाट 1,000 भन्दा बढी प्रभावित, सल्यानमा झण्डै 900 स्कब टाइफस संक्रमण,
2: अमेरिकाद्वारा रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने युको दाबी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै,
8: र ICC क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेपालको लगातार 2 जित, शनिबार क्यानाडासँग खेल्ने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ केही सांसदहरू जो विवाहेतर सम्बन्ध र विभिन्न टेलिफोन रेकर्ड गरिएका घटनाका कारण सांसदहरू विवादमा पर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ। यहाँ एउटा बन्द कोठा जस्तो देखिन्छ जहाँ सोफा छ। सोफामा दुईजना व्यक्ति छन्, एकजना महिलाको हातमा पत्रिका छ। पत्रिकाको शीर्षक चाडबाडमा विशेष सुरक्षा योजना लेखिएको छ। नजिकै रहेका पुरुष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हुनै पर्यो नि, सांसदहरूको बिगबिगी पो छ।
8: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
10: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
9: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
11: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
12: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
13: स्वयं सेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
14: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
13: स्वयं सेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
14: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
15: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
17: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
16: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
18: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
19: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नवरात्रको चौथो दिन कुष्मांडा देवीको पूजा आराधना गरिँदै विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरकारवालासँग मन्त्रालयको शिक्षा संवाद। नारायणी नदी किनारको दीर्घकालीन व्यवस्थापनबारे अन्तर्क्रिया सम्पन्न। भरतपुरमा भूमिगत विद्युतीकरणबाट विद्युत सेवा थप सुरक्षित र व्यवस्थित बनाइँदै चितवनमा स्क्रब टाइफसका संक्रमित 234 जना पुगे। र रसुवाबाडीमा बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा। राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे, चालक र साउजी दुवैलाई कारवाही।
1: श्री हरिहर मन्दिर गैंडाकोट साथको सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट साथ शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथावाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बजे बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टीका अर्पण एवं टीका जमरा वितरण। हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट संगीतमय भजन कीर्तन। जमुना देवी कडेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट साथ शीतलनगर गैरी नवलपरासी पूर्व।
0: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर। विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा नवरात्रको चौथो दिन आज कुष्मांडा देवीको पूजा आराधना गरिँदैछ। सोही प्रसङ्गबाट नवरात्रको चौथो दिन दशैंघर वा पूजाकोठामा 9 दुर्गा मध्येकी चौथो कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्मांडा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि रहेको छ। आध्यात्मिक आदि भौतिक र आदि दैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नव दुर्गा मध्येकी चौथो देवी कुष्मांडाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नामाकरण गरिएको हो। कुष्मांडाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख रहेको छ। श्री दुर्गा सप्तशती चण्डीको देवी कवचमा भनिएको छ, कुसित उष्मा कुष्मा त्रिविधता पयुत संसार मण्डे मांस पेश्या मुदर रूपाया यस्या सा कुष्मांडा अर्थात त्रिविध तापयुक्त संसार जसको पेटमा छ त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ। नवरात्रको पहिलो दिन असोज 25 गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घट स्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आजा गरियो। दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो। बडा दशैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिन घट स्थापना गरिएका स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद्देवी भागवत लगायतका देवी स्तोत्र पाठ पनि गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दछन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी 15 दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन्। दुर्गा पक्ष समेत भनिने दशैंका दिनहरूमा देवी भगवतीको पूजा आराधना गरिन्छ भने विभिन्न शक्तिपीठहरूमा भक्तजनको भिड लाग्ने गर्दछ। यस्तै गरेर गण्डाकोट नौलपुरमा रहेका विभिन्न शक्तिपीठहरूमा पनि यति बेला भक्तजनहरूको बिहानैदेखि घुइँचो लागिरहेको छ। गण्डाकोटमा रहेको मौला कालिका मन्दिर, त्यस्तै गरेर कालिका मन्दिर, कालिका आश्रम, श्री हरिहर सन्यास आश्रम लगायतका विभिन्न स्थानमा देवी भागवत नवाज्ञानेगे पाठ पारायण सँगसँगै देवी दुर्गा भगवतीका नौवटै स्वरूपहरूका विभिन्न विधि र विधान अनुसार पूजा अर्चना भइरहेको छ र भक्तजनको भिड लागेको समेत जनाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यवहारिक समय सापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरकारवालासँग शिक्षा सम्वाद कार्यक्रम सम्पन्न गरेको छ। पोखरामा भएको शिक्षा सम्वाद भाग दुई गण्डकी प्रदेश छलफलमा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतम, हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्मा, प्याप्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, गण्डकी विश्वविद्यालयका उपकुलपति कृष्ण अधिकारी, एन प्याप्सनका महासचिव प्रकाश खड्का तथा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्यानलिस्टका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि, सार्वजनिक तथा निजी शिक्षण संस्थाबीचको सहकार्य, नीतिगत स्पष्टता र प्रस्तावित विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने विषयमा छलफल भएको थियो। मन्त्रालयले शिक्षा क्षेत्रका शिक्षक, विद्यालय सञ्चालक, शिक्षाविद, स्थानीय तह तथा अन्य सरकारवालाका सुझावलाई नीति निर्माण प्रक्रियामा समेट्दै विद्यार्थीको आवश्यकता र कक्षा कोठाको वास्तविकतालाई सम्बोधन गर्ने शिक्षा ऐन निर्माणमा जोड दिएको छ। यस्ता संवादबाट प्राप्त सुझावले नेपालको विद्यालय शिक्षा प्रणालीलाई थप गुणस्तरीय, समावेशी, सृजनशील र समय सापेक्ष बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। हालैको बाढी पहिरोले नारायणी नदी किनार क्षेत्रमा पुर्याएको क्षति, तटीय क्षेत्रको कटान नियन्त्रण तथा दीर्घकालीन पुनर्निर्माण र सौन्दर्यीकरणका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको छ। चितवन उद्योग सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बाढीका कारण नदी किनारको क्षति मूल्याङ्कन, कटान रोक्ने, स्थायी संरचना निर्माण र दीर्घकालीन नदी किनार व्यवस्थापनका विषयमा गहन मन्थन सहित भावी रणनीतिबारे चर्चा गरिएको थियो। कार्यक्रममा भरतपुर एक स्थित नारायणघाट बजारमा रहेको नारायणी नदी किनारको तटीय क्षेत्रलाई सौन्दर्यकरण गरी मनोरञ्जनात्मक स्थलको रूपमा विकास गर्न गुरु योजना तर्जुमा प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको थियो। बर्खायाममा नारायणी नदीमा आउने बाढीका कारण नारायणघाट बजार तथा नारायणी तटीय क्षेत्रहरू निरन्तर जोखिममा पर्दै आएकाले अबको निर्माण तथा व्यवस्थापनका कामहरू दिगो र दीर्घकालीन रूपमा हुनुपर्नेमा छलफलका क्रममा वक्ताहरूले विशेष जोड दिएका थिए। यसैबीच सहरी विकास आयोजनाका प्रतिनिधिहरूले नदी किनार क्षेत्रको भौगर्भिक र जलवैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन पुननिर्माणका योजनाहरू कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नारायणी नदी किनारको तटीय क्षेत्रलाई सौन्दर्यीकरण गरी मनोरञ्जनात्मक क्षेत्र बनाइने गुरु योजनाका सम्बन्धमा विगतमा सम्बन्धित निकायहरूबाट भएका निर्माण कार्यहरू र हालैको बाढीका कारण पुगेको क्षतिबारे गहन छलफल गर्दै स्थलगत निरीक्षण तथा अनुगमन समेत गरिएको थियो। बाढीले पुर्याएको क्षतिको यथार्थ मूल्याङ्कन गरी आगामी दिनमा बाढीबाट जोगाउन सक्ने दिगो तथा स्थायी संरचनाको खाका तयार गर्ने र गुरु योजना तर्जुमा गर्दा तटीय संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्ने विषयमा छलफल भएको हो। पूर्वी चितवनको रत्नगर नगरपालिकाले अङ्गुर खेतीको परीक्षण सुरुवात गरेको छ। रत्नगर नगरपालिका दुई सिसहीमा सोनाका ग्रीन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो। पालिकाभित्रको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षण स्वरूप पालिकाले 400 अङ्गुरका बिरुवा लगाएको छ। नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उहाँले बताउनुभयो। न्यानो हावापानी क्षेत्रमा हुने यी दुई जातको परीक्षण सुरु गरिएको उहाँले बताउनुभयो। भारतबाट बिरुवा ल्याएर परीक्षण सुरु गरिएको हो। उहाँले भन्नुभयो, परीक्षण सफल भयो भने कृषकलाई अङ्गुर खेती गर्न प्रोत्साहन गर्ने योजना नगरपालिकाको रहेको छ। रत्नगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले कृषि र पर्यटन जोड्नका लागि पालिकाले परीक्षण थालेको बताउनु भएको छ। भरतपुर नगरपालिकाले सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण अन्तर्गत 460 ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत प्रदान गरिएको छ। बाइपास रोड सही चोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार पहिले पनि ग्राहककोमा भूमिगत विद्युत जडानको काम भइरहेको छ। अहिले दैनिक 13 हाराहारीमा मिटर लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरण अन्तर्गत 18 फिडरमध्ये 3 लाइन जडानको काम बाँकी रहेको छ भने अन्यमा जडान गरिसकिएको बताउनु भएको छ। चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या 234 पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाभित्रका 142 र जिल्ला बाहिरका उपचार गर्नका लागि आएका 92 गरी 234 स्क्रब टाइफसको पुष्टि भएको हो। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार हालसम्म 1816 नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको बताउनुभयो। उहाँका अनुसार जिल्लाका स्थानीय तह अनुसार सबैभन्दा बढी रत्नगर नगरपालिकामा 46, भरतपुर महानगरपालिकामा 32 त्यसमा संक्रमण पुष्टि भएको जनाइएको छ। खैरेनीमा 22, राप्तीमा 20, कालिकामा 17, माडी नगरपालिकामा 3 र इच्छाकामना गाउँपालिकामा 2 संक्रमण देखिएको हो। कार्यालयका अनुसार संक्रमित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ। हालसम्म जिल्लामा स्क्रब टाइफसबाट भने चितवनमा कसैको पनि मृत्यु भएको छैन। विजय खबरमा खबरको सिलसिला जारी नै छ, हामीसँगै रहनुहोला।
2: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
3: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 मोबाइल 98612204437।
0: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवहा ज्ञान महाऐक्य आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चे बाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चे बाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वोलपुर।
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 10 पदौको रसुवाबाडीमा परि बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। हिजो सिंहदरबारमा बसेको भोटेको से एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुसन्धान अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले यस्तो जानकारी दिनुभएको हो। उहाँले बाढीमा बेपत्ता भएका नागरिकको डिएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप सहज हुँदै जाने समेत बताउनु भएको छ। हिन्दूहरूको महान पर्व बडा दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप दिनहु बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्म 1,09,663 जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म 17,139 सवारी साधन मार्फत 1,09,636 जना उपत्यकाबाट बाहिरिएका हुन्। लामो दूरीका सार्वजनिक यात्रु बाहक सवारी साधन रोकिने होटेल तथा रेस्टुरेन्टमा गुणस्तरहीन र बासी खानाका कारण यात्रु बिरामी परेमा

2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ। उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै सहकार्य समन्वय र सहअस्तित्वलाई जोड दिनुभएको छ। सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री मल्लबहादुर साईले संघीयताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनु पर्ने धारणा राख्नुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले नेपालको संविधानले निर्दिष्ट गरेका अधिकारहरू हस्तान्तरण गर्न अलटाल गरेको बताउनु भएको छ। त्यस्तै गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संघीयतालाई बलियो बनाउनेतर्फ यसअघिको सरकारको नेतृत्व गरेका दलहरूले नसकेको चर्चा गर्दै पटक पटक आवाज उठाउँदा पनि आश्वासन मात्र पाएको बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जलवायु परिवर्तन र यसले पारेको प्रभावका विषयमा प्रदेश सरकारहरूको धारणा र नीति एउटै हुनुपर्ने चर्चा गर्नुभएको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशहरूको सहकार्य र साझा अवधारणा बनाएर विकास र समृद्धिलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको हुलाक सेवालाई व्यवस्थित प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा हिजो आयोजित कार्यक्रममा समीक्षा कार्यक्रममा बोल्दै उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्त्व र गरिमा रहेको स्पष्ट पार्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद खगेन्द्र सोनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गरी गाली गरेको भनी सार्वजनिक अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। सांसद सोनार र ती महिला बीच भएको भनिएको आपत्तिजनक अडियो रेकर्ड सोमबार लिक भएको थियो। यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाले समेत आन्तरिक छानबिन थालेको छ। राजसभाले सोनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको रासोपाले जनाएको छ। अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पनि आन्तरिक रूपमा बुझिने काम अघि बढाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले अडियोको सत्यताबारे बुझिने काम गरिएको जानकारी दिनुभएको छ। पक्राउ गरेर अनुसन्धान गर्नका लागि भने पीडित महिलाको जाहेरी आवश्यक पर्ने काफ्लेले बताउनुभयो। आफै उपस्थित भएर वा अनलाइन मार्फत भए पनि उजुरी आवश्यक हुन्छ। महिलाले उजुरी नदिए अनुसन्धान गर्न नमिल्ने समेत प्रहरीले जनाएको छ। हालसम्म मुस्ताङमा उत्पादित 30% मात्र स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी जोमसुम सडक 2 सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सडक अवरुद्ध भएपछि मुस्ताङमा उत्पादन भएका स्याउ तथा स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि आर्यालले बताउनु भएको छ। भारी वर्षाले अवरुद्ध बेनी जुमसुम सडक मर्मतपछि सडक सञ्चालन भए पनि उक्त सडक पूर्ण रूपमा सहज भइसकेको छैन। किसानले बजारमा स्याउको बिक्री गर्ने याम घर्किन लागेको हुँदा अहिले स्याउ टिपेर पठाउन थालेका छन्। अब खेल सम्बन्धी खबरको पालो। नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलामा हिजो घरेलु टोली ओमान विरुद्ध 113 रनको फराकिलो जित दर्ता गरेको छ। जारी श्रृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा नेपालले क्यानाडालाई 24 रनले हराएको थियो। अल अमिरेत रङ्गशालामा नेपालले प्रस्तुत गरेको 264 रनको लक्ष्य पक्षाएको ओमान 40 ओभरमा 150 रनमै समेटिएको थियो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक 77 रनको योगदान गरे। यस्तै गरेर जय आडेदराले 25, जतिन्दर सिंहले 18 रन बनाउनु भयो। अन्य ब्याटरले 2 अङ्क जोड्न सके।

नेपाली बलरले पहिलो ओभरदेखि नै ओमानी ब्याटरलाई दबाबमा राखेका थिए। सात विकेटका लागि शुक्ला र ओडेदराले 83 रनको साझेदारी गर्दै ओमानको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। त्यो साझेदारीलाई दिपेन्द्र सिंहएरीले एलबिडब्ल्यूको धारामा पारेर तोड्नु भएको थियो। नेपालका नन्दन यादव र कप्तान सन्दीप लामिछानेले 3-3, दिपेन्द्र सिंहएरी 2 तथा करण केसी र ललित नारायण राज बब्सीले 1-1 विकेट लिएका थिए। नेपालका रोहित कुमार पौडेलले सर्वाधिक 61 रनको योगदान दिनुभएको थियो। अब मौसम सम्बन्धी खबरको पालो। हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। देशका पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईका भूभागहरू भने सफा रहने जनाइएको छ। देशका हिमाली भूभागका साथै बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाडी भूभाग का 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि जनाइएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नवरात्रको चौथो दिन कुष्मण्डा देवीको पूजा आराधना गरिँदै विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरकारवालासँग मन्त्रालयको शिक्षा संवाद। नारायणी नदी किनारको दीर्घकालीन व्यवस्थापनबारे अन्तर्क्रिया सम्पन्न। भरतपुरमा भूमिगत विद्युतीकरणबाट विद्युत सेवा थप सुरक्षित र व्यवस्थित बनाइँदै चितवनमा स्क्रब टाइफसका संक्रमित 234 पुगे। र रसुवाबाडीमा बेपत्ता भएका नागरिकलाई मृत्यु सर प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा। राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे, चालक र साउजी दुवैलाई कारवाही। अवस्था सामुदायिक रेडियो विजय फिल्म 101.6 छ। इन्टरनेट अनलाइन विजय फिल्मको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
0: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट,
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: जय माता मौला काली।
6: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
8: ओहो दाई, नमस्कार।
9: नमस्कार,
8: आराम हुनुहुन्छ?
9: आरामै छु।
8: घर त राम्रो बनाउनु भएछ?
9: अँ, यसो भनौँ।
8: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
9: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
8: ए, गजबको काम गर्दा रहेछन् त।
10: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66-189 र 98071-68-139।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैडाकोट 1, ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
4: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
3: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
7: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
6: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: स्वयंसेविका दिज्यू नमस्कार, हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
10: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
9: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
10: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
11: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप, किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: सर, एउटा प्रश्न सोधौँ है।
4: सोध न
3: सर, यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
4: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
3: हस्, धन्यवाद सर।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गएर कोटेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98-511-29-163, 98-550-74-503 र 98-511-84-503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडवेंचर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
3: बगैचा एडवेंचर रिसोर्ट
2: हॉर्स राइडिंग र ऑक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
4: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
5: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
6: सिद्धार्थ चस्मा घर
7: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर
6: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि
7: हजुर हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क सिद्धार्थ चस्माघर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि फोन 0785015 16 मोबाइल 98470223613
9: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभ चिन्तक संरक्षण कर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ
10: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी नवलपुर
11: विजय
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
12: अहिले बिहानको 8 बज्यो

0: प्रत्येक श्रोता को मन को आवाज ती आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज।
1: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई घर आँगनको स्वच्छता खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष गोविन्दराज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोट 15 नवलपरासी वर्दघाट सुस्तापुर। नेपालीहरूको महान पर्व विजयादशमी उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू बचतकर्ता ऋणी कर्मचारी सञ्चालक समिति सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष वेदबन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट 4 नवलपुर। विनय त्रिवेणी गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिऊँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय विनय त्रिवेणी नवलपरासी वर्दघाट सुस्तापुर।
2: नमस्कार, म विनोद पौडेल कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी शेयर सदस्य शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति सुकृति दीर्घायु सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबु नानीहरूलाई हाम्रा मौलिक परिकार हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।
1: देवचुली नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिऊ। नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, देवचुरी नगरपालिकाको कार्यालय देवचुरी नवलपरासी वर्दघाट सुस्तापुर। नेपालीहरूको महान पर्व बडा दशैं दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 का सम्पूर्ण वडावासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यस पावन अवसरमा चाडपर्व मनाउँदा आपसी सद्भाव कायम राख्न, जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, पटका तथा विस्फोटक पदार्थको प्रयोग नगर्न र वातावरण स्वच्छ राख्न सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौं। साथै असहाय विपन्न ज्येष्ठ नागरिक तथा एक्लो जीवन बिताइरहनुभएका व्यक्तिहरूसँग पनि चाडपर्वको खुसी बाँड्दै मानवीयता र सहयोगको भावना अभिवृद्धि गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। तिल बहादुर चितौरी वडा अध्यक्ष एवं गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 वडा कार्य समिति परिवार गैंडाकोट नवलप्रासी बद्धघाट सुस्तापुर। नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट नगरपालिकाका सम्पूर्ण नगरवासी स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। समृद्ध सभ्य सुन्दर र सुशासनयुक्त गैंडाकोट निर्माणका लागि सम्पूर्ण नगरवासीको एकता सहभागिता र सहकार्य निरन्तर रहिरहने अपेक्षा सहित पुनः सबैमा विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। नगर प्रमुख मदन भक्त अधिकारी गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98029933894।
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
4: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण हुन हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, कैंडाकोट, नवलपुर।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट।
7: एउटा प्रमाण पत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो, प्रति व्यक्ति 2 वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
8: भयो दाइ।
3: गैंडाकोट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश।

0: XFM XA1.9 नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। विपिन भक्त अधिकारी अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट 4 नवलपुर।
1: नेपालीहरुको महान पर्व बडा दशैं तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य कर्मचारी सञ्चालक सदस्य पदाधिकारी एवं शुभचिन्तकहरुमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गोविन्द सुवेदी अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर।
2: नमस्कार, म हिरालाल आर्यल गैंडाकोट इंग्लिश स्कूल को प्राचार्य। नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में देश विदेश में रहनुभएका संपूर्ण नेपालीहरु हाम्रा अभिभावक विद्यार्थी शिक्षक कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरुको सुख शांति समृद्धि सुस्वास्थ्य एवं दीर्घायु को मंगलमय शुभकामना व्यक्त गर्दछु। इसका साथ ही चाड़ पर्व को समय में हाम्रा बालबालिकाहरुलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।
0: नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरु एवं शुभचिन्तकहरुमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैंडाकोट नवलपुर।
0: उपसिकट गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ र ट्राफिक नियमको पूर्ण पालना गरौं। आफ्नो घर आँगन र टोल सफा राखौं। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री प्लास्टिक तथा अन्य फोहोर नफालाउँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिउँ। गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे, हुप्सीकोट गाउँपालिकाको कार्यालय हुप्सीकोट नवलपरासी बर्दघाट सुस्तापूर्व। नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगन्नाथ पौडेल अध्यक्ष एवं जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट 1 नवलपुर।
4: नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी अभिभावकहरू शुभचिन्तक व्यवसायी मित्रहरू कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बुद्धिसागर पण्डित प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट 5 नवलपुर।

0: सन्चै बाबु,
1: दसैँ तिहार सकियो आमा,
0: चाडपर्व पनि सकियो, पैसा पनि सकियो, तर तेरो जजनको सकिएन बाबु।

0: बालबालिकालाई खेलाउनकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन, छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
4: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
5: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। भीमबहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर।
0: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612420437।
6: अहिले बिहानको 9 बज्यो।

0: Zy FM XA1.9
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0656 98 833 र 598 834।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 58 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0078 50 12 94 मोबाइल 98029933894
4: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
5: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
4: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550 54 692 र 98550 54 968
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696
9: ओहो दाई नमस्कार
10: नमस्कार
9: आराम हुनुहुन्छ
10: आरामै छु
9: घर त राम्रो बनाउनु भएछ
10: अँ यसो भनौँ
9: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
10: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
9: ए गजबको काम गर्दा रहेछन् त
11: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैँडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 98450 66 189 र 98071 68 139 सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
7: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: FM 101.9. नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
0: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। शिवराज काफले प्रधानाध्यापक एवं श्री महेन्द्र स्मारक आधारभूत विद्यालय परिवार गैंडाकोट 2 नवलपुर।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516।

0: आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: श्री हरिहर मन्दिर गैंडाकोट साथको सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट साथ शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बजे बिल्व पत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टिका अर्पण एवं टिका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन, जमुना देवी कडेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट साथ शीतलनगर गैरी नवलपरासी पूर्व।
3: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान महायज्ञ आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घट स्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चेबाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चेबाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने, कार्तिक 2 गते पाठ कथा समाप्ति, कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने, कार्तिक 4 गते विजयादशमी मौलोमा टिका तथा टिका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ पारायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वोलपुर। सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हुन हार्दिक अनुरोध गरिन्छ। भीमबहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
4: अहिले बिहानको 10 बज्यो।

0: Kızıl FM -1.2.
1: नमस्कार, म हुमला शर्मा, प्रधानाध्यापक कालिका नमुना माध्यमिक विद्यालय गैंडाकोट नवलप्रासी पदघाट सुस्तापुर। विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अवसङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक अवसङ्घका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर गाउँ छर छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानु होला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनु होला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाइ पक्कै पनि फलदायी र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धुबान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। धन्यवाद, नमस्कार।
2: कावासोती नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख विष्णु प्रसाद भूषाल, कावासोती नगरपालिकाको कार्यालय कावासोती नवलप्रासी बर्दघाट सुस्तापुर। मध्यबिन्दु नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख भीमलाल अधिकारी, मध्यबिन्दु नगरपालिकाको कार्यालय मध्यबिन्दु नवलप्रासी बर्दघाट सुस्तापुर। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रा वन जङ्गललाई हराभरा राख्ने, वातावरण स्वच्छ बनाउने र भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित राख्ने साझा अभियानमा चाडपर्वले यहाँहरूमा थप प्रेरणा प्रदान गरून्। अध्यक्ष तुलसी सुवेदी गैरे एवं मुकुन्देसेन सामुदायिक वन उपभोक्ता वन समूह गैंडाकोट 10 नवलपुर।
3: म
2: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
3: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
4: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
3: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
2: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: दशमलव छ।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट एक नवलपुर।
1: नेपालीहरूको महान पर्व विजयादशमी, उज्यालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष मिलनराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत चुडामणि पाण्डे, मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैंडाकोट 4 नवलपुर।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
7: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट नवलपुर।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
7: नेत्रराज सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट नवलपुर।
1: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। नवराज काफले, प्रधानाध्यापक एवं रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय परिवार, गैंडाकोट 10 नवलपुर। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। लक्ष्मी प्रसाद दवाडी, प्रिन्सिपल एवं साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुल परिवार, गैंडाकोट 5 नवलपुर।
8: नमस्कार, म श्रीधर उपाध्याय, सामुदायिक रेडियो विजय एफएम 101.6 को स्टेशन म्यानेजर। यस वर्षको विजयादशमीले यहाँहरूमा सत्यको विजय, सदाचार र सकारात्मक सोचको प्रेरणा प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर परिवारमा उज्यालो, खुसी र समृद्धि ल्याओस्। छठ पर्वले प्रकृति, सूर्यदेव र जलप्रतिको श्रद्धा तथा आस्थालाई अझ प्रगाढ बनाउँदै सामाजिक सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गरोस्।
1: पुनः यहाँहरूमा बडा दशैं, शुभ दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

ल ल दुबई जानलाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइसराईको हकमा बसाइसराई

0: समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुमाल र प्रधानाध्यापक सरस्वती पाण्डे, विजय आधारभूत विद्यालय परिवार, गैंडाकोटाट, नवलपुर। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। गोपीनाथ खरेल अध्यक्ष एवं विजय सामुदायिक शिक्षा सदन परिवार, गैंडाकोट 5, नवलपुर। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्य जीवहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष प्रेम प्रसाद सापकोटा राजु एवं बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैंडाकोट 8, नवलपुर।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
5: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
7: सर्जरी सम्बन्धी सेवा,
6: हाड जोडी सम्बन्धी सेवा,
7: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
7: न्युरो सर्जरी सेवा,
6: न्युरो साइकेट्रिक सेवा,
7: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
5: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
8: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
9: विजय टाङ्चे।
0: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
10: अहिले बिहानको 11 बज्यो।

0: FM 101.2
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद् देवी भागवत महापुराण नवहा ज्ञान महायज्ञ आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चेबाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चेबाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वोलपुर।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट 9 वोलपुर।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई, घर आँगनको स्वच्छता, खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष गोविन्दराज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट 15 नवलपरासी वर्दघाट सुस्तापुर। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष वेदबन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट 4 नवलपुर। विनय त्रिवेणी गाउँपालिकाको अनुरोध। सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिउँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय, विनय त्रिवेणी नवलपरासी बर्दघाट सुस्तापूर्व।
4: नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबु नानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।
5: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: नर बहादुर मुक्मी मगर, अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट 3 ढोडेनी, नवलपुर।

0: FM 101.2।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: श्री हरिहर मन्दिर गैराकोट 7 को सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको, मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैडाकोट 7 शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैँका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टिका अर्पण एवं टिका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन, जमुना देवी कडेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैडाकोट 7 शीतलनगर गैरी नवलपरासी पूर्व।
7: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवहा ज्ञान महाऐक्य आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चे बाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चे बाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वलपुर।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

चिकुल नेपाली म्युजिक फ्रटर्निटीका चर्चित गायक कुल पोखरेलप्रति श्रद्धांजलि स्वरूप गायक झिल्के बादलको यो सांगीतिक समर्पण समस्त नेपाली म्युजिक लभरहरूको लागि।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: सर, एउटा प्रश्न सोधौँ है।
3: सोध न।
2: सर, यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
2: हस्, धन्यवाद सर।
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: ZFM, Excel et Tasmlovsa.
1: देवचुली नगरपालिकाको अनुरोध सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, देवचुरी नगरपालिकाको कार्यालय देवचुरी नवलपरासी बर्दघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 का सम्पूर्ण वडावासी आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। यस पावन अवसरमा चाडपर्व मनाउँदा आपसी सद्भाव कायम राख्न, जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, पटका तथा विस्फोटक पदार्थको प्रयोग नगर्न र वातावरण स्वच्छ राख्न सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौँ। साथै असहाय, विपन्न, ज्येष्ठ नागरिक तथा एक्लो जीवन बिताइरहनुभएका व्यक्तिहरूसँग पनि चाडपर्वको खुसी बाँड्दै मानवीयता र सहयोगको भावना अभिवृद्धि गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। तिल बहादुर चितौरी, वडा अध्यक्ष एवं गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 वडा कार्य समिति परिवार, गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
3: कहाँ?
2: हजुर।

0: जय माता मौला काली।
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
3: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
4: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
5: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट नगरपालिकाका सम्पूर्ण नगरवासी, स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। समृद्ध सभ्य सुन्दर र सुशासनयुक्त गैंडाकोट निर्माणका लागि सम्पूर्ण नगरवासीको एकता सहभागिता र सहकार्य निरन्तर रहिरहने अपेक्षा सहित पुनः सबैमा विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। नगर प्रमुख मदन भक्त अधिकारी गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्तापुर। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले मध्याह्नको 12 बज्यो।

Güzel FM 101.9 नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विपिन भक्त अधिकारी अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट 4 नवलपुर

0: नेपालीहरूको महान पर्व बडा दशैं तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य, कर्मचारी, सञ्चालक सदस्य, पदाधिकारी एवं शुभचिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोविन्द सुवेदी, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार, गैंडाकोट, नवलपुर।
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन।
3: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
6: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
7: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
6: भयो दाई।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
8: नमस्कार, म हिरालाल आर्यल, गैंडाकोट इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू, हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसका साथै चाडपर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
3: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार, गैंडाकोट, नवलपुर।
1: उपसिकट गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिउँ। गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे, हुप्सीकोट गाउँपालिकाको कार्यालय, हुप्सीकोट, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। जगन्नाथ पौडेल अध्यक्ष एवं जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट एक नवलपुर।
9: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसायी मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: बुद्धिसागर पण्डित प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट 5 नवलपुर।
9: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
11: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नौ।

0: زي فان اكسايت تسمع لفظ
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ सम्पत्ति कर घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर सवारी साधन कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ
3: समयमै कर तिर्नुहोस् दण्ड जरिवानाबाट बस्नुहोस्
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
1: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
1: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
6: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
4: सक्षम फर्निचर गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511 29 163 98550 74 503 र 98511 84 503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैराकोट 9 वलपुर

0: नमस्कार, म हमला शर्मा, प्रधानाध्यापक कालिका नमुना माध्यमिक विद्यालय गैंडाकोट नवलप्रासी बर्दगाड सुस्ता। विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर गाउँ छर छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानुहोला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनुहोला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाई पक्कै पनि फललाई र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धुबान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। धन्यवाद, नमस्कार।
1: कावासोती नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख विष्णु प्रसाद भुषाल, कावासोती नगरपालिकाको कार्यालय कावासोती नवलप्रासी बर्दगाड सुस्तापूर्व। मध्यबिन्दु नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख भीमलाल अधिकारी, मध्यबिन्दु नगरपालिकाको कार्यालय मध्यबिन्दु नवलपरासी बर्दगाट सुस्तापूर्व। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। शिवराज काफले, प्रधानाध्यापक एवं श्री महेन्द्र स्मारक आधारभूत विद्यालय परिवार गैंडाकोट 2 नवलपुर।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
0: नेपालीहरूको महान पर्व विजयादशमी उजालो र उमङ्गको पर्व, शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष मिलनराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत चुडामणि पाण्डे, मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैंडाकोट 4 नवलपुर।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।

0: বোলপুর
1: ঘরে উজালো
2: দাই এ দাই হয় না দাই তো বলবো নাই অন্য তা
3: হেনুস না বাবু হো সাউনে জানে ভয় রে কুছ অইলে কেই ভান্ন সকিন না বন্নু ভয় কুছ ডাক্তার লে
2: হয় না কসরি এস্তো ভয় বাবু
3: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो
2: पानी परेको बेला तार छुटाउने होइन मैले त कुरै बुझिनँ भाउजू
3: भन्न नै लाज हुन्छ बाबु हुकिङ गरेर बत्ती बाल्ने खाना पकाउने गरेका थियो दुई चार सय जोगाउन खोज्दा यस्तो भयो ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ मेरो त जिन्दगी नै बर्बाद भयो बाबु
4: विद्युत चोरी गर्नु कानुनी अपराध हो विद्युत चोरी गर्दा ज्यान जान सक्छ त्यसैले हुकिङ कहिल्यै नगरौँ
1: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो
5: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपोत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
7: विजय टाइमचेक
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 20437
8: अहिले दिउँसोको 1 बज्यो

0: FM 101.9
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जय श्री फुड्स को उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रा वन जङ्गललाई हराभरा राख्ने, वातावरण स्वच्छ बनाउने र भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित राख्ने साझा अभियानमा चाडपर्वले यहाँहरूमा थप प्रेरणा प्रदान गरून्। अध्यक्ष तुलसी सुवेदी गैरे एवं मुकुन्द सिंह सामुदायिक वन उपभोक्ता वन समूह गैंडाकोट 10 नवलपुर।
5: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
8: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
7: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लाउन के गर्ने होला दिदी?
8: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
9: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
10: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
11: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
13: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट 9 वलपुर।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
4: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। लक्ष्मी प्रसाद दवाडी, प्रिन्सिपल एवं साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुल परिवार, गैंडाकोट 5, नवलपुर।
5: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
6: नेत्र राज सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर।
7: नमस्कार, म श्रीधर उपाध्याय, सामुदायिक रेडियो विजय एफएम 101.6 को स्टेशन म्यानेजर। यस वर्षको विजयादशमीले यहाँहरूमा सत्यको विजय, सदाचार र सकारात्मक सोचको प्रेरणा प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर परिवारमा उज्यालो, खुसी र समृद्धि ल्याओस्। छठ पर्वले प्रकृति, सूर्यदेव र जलप्रतिको श्रद्धा तथा आस्थालाई अझ प्रगाढ बनाउँदै सामाजिक सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गरोस्। पुनः यहाँहरूमा बडा दशैं, शुभ दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
6: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। गोपीनाथ खरेल, अध्यक्ष एवं विजय सामुदायिक शिक्षा सदन परिवार, गैडाकोट 5, नवलपुर। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष प्रेम प्रसाद सापकोटा राजु एवं बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैडाकोट 8, नवलपुर।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर।
2: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। जगन्नाथ पौडेल अध्यक्ष एवं जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट 1 नवलपुर। नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू विद्यार्थी भाइ बहिनीहरू शिक्षक कर्मचारी जीवहरू पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। नवराज काफले प्रधानाध्यापक एवं रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय परिवार गैंडाकोट 10 नवलपुर।
3: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू विद्यार्थी भाइ बहिनीहरू शिक्षक कर्मचारी जीवहरू पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुमाल र प्रधानाध्यापक सरस्वती पाण्डे विजय आधारभूत विद्यालय परिवार गैंडाकोट 8 नवलपुर।
1: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवहा ज्ञान महायज्ञ आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चेबाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे

0: द्वारा संगीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैनाकोट 8-9 वलपुर।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
2: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
3: विजय तान्चे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
4: अहिले दिउँसोको 2 बज्यो।

0: FM,
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078512294, मोबाइल 9809233894।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 9857082693, 9857082696। दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
3: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार RCT गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
3: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056494373 र 494741, शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि, फोन 056513412, मोबाइल 9803063412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
3: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 9862124437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

धेरै वर्ष बिते थाकेनन् यी आँखाहरू, यो धुनसँगै पल पलमा याद आइरहनेछौ तिमी।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई, घर आँगनको स्वच्छता, खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष गोविन्द राज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट 15 नवलपरासी बर्दघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व विजयादशमी, उज्यालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष वेदबन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट 4 नवलपुर।
7: नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, शेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख, शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबुनानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: यसो भनौँ।
1: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
2: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए, गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
4: विनय त्रिवेणी गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय, विनय त्रिवेणी, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: नर बहादुर मुक्मी मगर, अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट 3 ढोडेनी, नवलपुर।
6: देवचुली नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, देवचुरी नगरपालिकाको कार्यालय, देवचुरी, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व।
7: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
8: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक, नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहाले है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: जय माता मौला काली।
5: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
7: नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 सम्पूर्ण वडावासी आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यस पावन अवसरमा चाडपर्व मनाउँदा आपसी सद्भाव कायम राख्न, जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, पटका तथा विस्फोटक पदार्थको प्रयोग नगर्न र वातावरण स्वच्छ राख्न सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौ। साथै असहाय, विपन्न, ज्येष्ठ नागरिक तथा एक्लो जीवन बिताइरहनुभएका व्यक्तिहरूसँग पनि चाडपर्वको खुसी बाँड्दै मानवीयता र सहयोगको भावना अभिवृद्धि गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। तिल बहादुर चितौरे, वडा अध्यक्ष एवं गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 वडा कार्य समिति परिवार, गैंडाकोट नवलप्रासी बदगाट।

नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट नगरपालिकाका सम्पूर्ण नगरवासी, स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। समृद्ध, सभ्य, सुन्दर र सुशासनयुक्त गैंडाकोट निर्माणका लागि सम्पूर्ण नगरवासीको एकता, सहभागिता र सहकार्य निरन्तर रहिरहने अपेक्षा सहित पुनः सबैमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। नगर प्रमुख मदन भक्त अधिकारी, गैंडाकोट नगरपालिका, नवलपरासी।

0: भित्र दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
1: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर, गैडाकुटे ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124337।
3: अहिले दिउँसोको 3 बज्यो।

0: زي فان اكسل 1.9 नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। विपिन भक्त अधिकारी अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट 4 नवलपुर।
1: नेपालीहरुको महान पर्व बडा दशैं तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य कर्मचारी सञ्चालक सदस्य पदाधिकारी एवं शुभचिन्तकहरुमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गोविन्द सुवेदी अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर।
2: नमस्कार, म हिरालाल आर्यल गैंडाकोट इंग्लिश स्कूल को प्राचार्य। नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में देश विदेश में रहनुभएका संपूर्ण नेपालीहरु हाम्रा अभिभावक विद्यार्थी शिक्षक कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरुको सुख शांति समृद्धि सुस्वास्थ्य एवं दीर्घायु को मंगलमय शुभकामना व्यक्त गर्दछु। इसका साथ ही चाड़ पर्व को समय में हाम्रा बालबालिकाहरुलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।
0: नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा जलुकी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जगन्नाथ पौडेल अध्यक्ष एवं जलुकी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट 1 नवलपुर।
3: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडवेंचर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनाउनु सास थारू सांस्कृतिक नृत्य को साथ
4: बगैचा एडवेंचर रिसोर्ट
3: हॉर्स राइडिंग र ऑक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पासनी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693 98570-82696।
5: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
6: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
5: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
0: नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैंडाकोट नवलपुर।
0: उपसिकट गाउँपालिकाको अनुरोध सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री प्लास्टिक तथा अन्य फोहोर नफालौ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे हुप्सीकोट गाउँपालिकाको कार्यालय हुप्सीकोट नवलपरासी बर्दघाट सुस्तापुर।
9: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी अभिभावकहरू शुभचिन्तक व्यवसायी मित्रहरू कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
10: बुद्धिसागर पण्डित प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय गैराकोट 5 नवलपुर।
9: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
8: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
11: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
12: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
11: भयो दाई।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
1: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
3: नमस्कार, प्रधानाध्यापक कालिका नमुना माध्यमिक विद्यालय गैंडाकोट नवलप्रासी पर्दघाट सुस्ता भयो। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षा आयोग सङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर गाउँ छर छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानु होला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनु होला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाई पक्कै पनि फललाई र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धुबान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। धन्यवाद, नमस्कार।
0: कावासोती नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख विष्णु प्रसाद भूषाल, कावासोती नगरपालिकाको कार्यालय कावासोती नवलप्रासी बर्दघाट सुस्तापूर्व। मध्यबिन्दु नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ।

0: FM 101.9
1: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
4: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
5: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रा वन जङ्गललाई हराभरा राख्ने, वातावरण स्वच्छ बनाउने र भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित राख्ने साझा अभियानमा चाडपर्वले यहाँहरूमा थप प्रेरणा प्रदान गरून्। अध्यक्ष तुलसी सुवेदी गैरे एवं मुकुन्देसेन सामुदायिक वन उपभोक्ता वन समूह गैंडाकोट 10 नवलपुर। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष मिलनराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत चुडामणि पाण्डे, मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गैंडाकोट 4 नवलपुर।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
9: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
11: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख,

0: कार्यालय अगाडि घैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 4 बज्यो।

0: Zoy FM, Excel 1 Kasım Lafza.
1: नेपालीहरुको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरु एवं देशवासीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मित्रराज सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
3: बालबालिकाको पढाई लेखाईको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: नमस्कार, म श्रीधर उपाध्याय, सामुदायिक रेडियो विजय एफएम 101.6 को स्टेशन म्यानेजर। यस वर्षको विजयादशमीले यहाँहरूमा सत्यको विजय, सदाचार र सकारात्मक सोचको प्रेरणा प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर परिवारमा उज्यालो, खुसी र समृद्धि ल्याओस्। छठ पर्वले प्रकृति, सूर्यदेव र जल प्रतिको श्रद्धा तथा आस्थालाई अझ प्रगाढ बनाउँदै सामाजिक सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गरोस्। पुनः यहाँहरूमा बडा दशैं, शुभ दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। गोपीनाथ खरेल अध्यक्ष एवं विजय सामुदायिक शिक्षा सदन परिवार गैंडाकोट 5 नवलपुर।
5: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: जय माता मौला काली।
7: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष प्रेम प्रसाद सापकोटा राजु एवं बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गैंडाकोट 8 नवलपुर। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। नवराज काफले प्रधानाध्यापक एवं रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय परिवार गैंडाकोट 10 नवलपुर। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। लक्ष्मी प्रसाद दवाडी प्रिन्सिपल एवं साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुल परिवार गैंडाकोट 5 नवलपुर। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुमाल र प्रधानाध्यापक सरस्वती पाण्डे विजय आधारभूत विद्यालय परिवार गैंडाकोट 8 नवलपुर।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0564493773 र 0494-7141, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0556-13-412, मोबाइल 9813-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर,
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
4: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
5: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नौलपुर
6: अटल आस्थाको सुस्फूर्त जमघट देवी भगवतीको वासस्थान मौलाकालिका मन्दिर मौलाकालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
7: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौलाकालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं
6: एउटा सानो स्वर्ग मौलाकालिका मन्दिर
8: धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोट नौपरासी फोन 078-50-12-26 वेबसाइट www.maulakalika.org.np
9: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: विजय एफएम 101.6
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
3: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
3: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
4: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
5: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
6: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
7: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
8: सर्जरी सम्बन्धी सेवा,
7: हाड जोडी सम्बन्धी सेवा,
8: स्त्री तथा प्रसूति रोग सेवा,
7: बाल रोग सेवा,
8: न्युरो सर्जरी सेवा,
7: न्युरो साइकेट्रिक सेवा,
8: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
6: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
9: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
10: श्री हरिहर मन्दिर गैंडाकोट साथको सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट साथ शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू: असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बजे बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टीका अर्पण एवं टीका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन, जमुना देवी कडेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट साथ शीतलनगर गैरी नवलपरासी पूर्व।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
11: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
12: अहिले साँझको 5 बज्यो।

कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवहा ज्ञान महाज्ञ आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चेबाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चेबाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वलपुर। सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हुन हार्दिक अनुरोध गरिन्छ। भीमबहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 9809233894
5: जय माता मौला काली
6: कालीगण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
3: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
8: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
3: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
9: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
10: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
11: नेपालीहरूको महान पर्व विजयादशमी उज्यालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू बचतकर्ता ऋणी कर्मचारी सञ्चालक समिति सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ अध्यक्ष वेदबन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट 4 नवलपुर
12: नमस्कार म विनोद पौडेल कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी शेयर सदस्य शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति सुकृति दीर्घायु सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु र यस अवसरमा आफ्ना बाबुनानीहरूलाई हाम्रा मौलिक परिकार हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु हस् धन्यवाद नमस्कार

0: Алекса и Тасмановца.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
1: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
4: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
1: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैराकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैराकोट फन पार्क छँदैछ नि
5: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
6: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैराकोट फन पार्क गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204337
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
7: नेपालीहरूको महान पर्व बडा दशैं तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य कर्मचारी सञ्चालक सदस्य पदाधिकारी एवं शुभचिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
6: गोविन्द सुवेदी अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर
8: नमस्कार म हिरालाल आर्यल गैंडाकोट इङ्ग्लिस स्कुलको प्राचार्य नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू हाम्रा अभिभावक विद्यार्थी शिक्षक कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु यसका साथै चाडपर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु धन्यवाद
6: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
1: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैराकोट नवलपुर
7: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभ चिन्तक संरक्षण कर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
6: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट तीन ढोडेनी नवलपुर। नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट नगरपालिकाका सम्पूर्ण नगरवासी स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। समृद्ध सभ्य सुन्दर र सुशासनयुक्त गैंडाकोट निर्माणका लागि सम्पूर्ण नगरवासीको एकता सहभागिता र सहकार्य निरन्तर रहिरहने अपेक्षा सहित पुनः सबैमा विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। नगर प्रमुख मदन भक्त अधिकारी गैंडाकोट नगरपालिका नवलपरासी बर्दघाट सुस्ता पर्व। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। विपिन भक्त अधिकारी अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट चार नवलपुर। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
0: अहिले साँझको 6 बज्यो।

0: ZFM 101.9
1: देवचुली नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, देवचुरी नगरपालिकाको कार्यालय देवचुरी नवलपरासी बर्दघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई, घर आँगनको स्वच्छता, खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष गोविन्दराज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोट 15 नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
4: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
6: सर्जरी सम्बन्धी सेवा,
5: हाड जोडी सम्बन्धी सेवा,
6: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
6: न्युरो सर्जरी सेवा,
5: न्युरो साइकियाट्रिक सेवा,
6: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
4: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
7: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट,
7: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू: अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह, पार्टी, व्रतबन्ध, सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98-570-82-693, 98-570-82-696।
9: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैँडाकोट नगरपालिका वार्ड नम्बर 18 का सम्पूर्ण वडावासी आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। यस पावन अवसरमा चाडपर्व मनाउँदा आपसी सद्भाव कायम राख्न,
10: जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, पटका तथा विस्फोटक पदार्थको प्रयोग नगर्न र वातावरण स्वच्छ राख्न सम्पूर्ण ओडावासीमा हार्दिक अनुरोध गर्दछौँ। साथै असहाय विपन्न ज्येष्ठ नागरिक तथा एक्लो जीवन बिताइरहनुभएका व्यक्तिहरूसँग पनि चाडपर्वको खुसी बाँड्दै मानवीयता र सहयोगको भावना अभिवृद्धि गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। तिल बहादुर चितौरी वडा अध्यक्ष एवं गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 वडा कार्य समिति परिवार गैंडाकोट नवलप्रासी बद्दगा।

0: विनय त्रिवेणी गाउँपालिकाको अनुरोध सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय, विनय त्रिवेणी नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट एक नवलपुर।
0: उपसिकट गाउँपालिकाको अनुरोध सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे, हुप्सीकोट गाउँपालिकाको कार्यालय, हुप्सीकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
5: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसायी मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
6: बुद्धिसागर पण्डित, प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट 5 नवलपुर।
7: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
8: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
7: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
8: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
9: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण। कार्बन लाभ बाँडफाँड तथा लगानी योजनाबारे जयश्री सामुदायिक वनमा अभिमुखीकरण। दुम्कीवासमा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा गैंडाकोट 2 लिङ्गेपिङ राख्न वडा कार्यालयको सहयोग। चितवनमा 9 महिनामा 80 नयाँ एचआइभी संक्रमित थपिए। र अपराध नियन्त्रणमा सीमापार सहकार्यमा गृहमन्त्री सुदन गुरुङको जोड। एसियाड खेलमा पदक विजेता खेलाडीलाई घोषित पुरस्कार वितरण।
1: श्री हरिहर मन्दिर गैंडाकोट 7 सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट 7 शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बजे बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टीका अर्पण एवं टीका जमरा वितरण। हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन। जमुना देवी कडेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट 7 शीतलनगर गैरी नवलपरासी पूर्व।
2: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हार्दिक अनुरोध गरिन्छ। भीमबहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर।
3: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवाहा ज्ञान महायज्ञ आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घट स्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चेबाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चेबाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने। कार्तिक 4 गते विजयादशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा संगीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वलपुर।
0: बिजी खबरमा अब खबर विस्तारमा। नारायणगढ गैंडाकोट जोड्ने नारायण नदीमाथि निर्माणाधीन आइकोनिक केबल स्टेड पुलको निर्माण सम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ। गत भदौ 9 गतेको सचिव स्तरीय निर्णय अनुसार पुल निर्माणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय स्वीकृत भएपछि निर्माणसँग सम्बन्धित सम्पूर्ण आयोजना तथा ठेक्का सम्बन्धी कागजात पुल सेक्टर पोखरालाई हस्तान्तरण गरिएको हो। सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेले पुल सेक्टर पोखराका आयोजना इन्जिनियर प्रमुख इन्जिनियर कृष्णराज अधिकारीलाई कागजात हस्तान्तरण गर्नुभएको थियो। यसअघि सडक डिभिजन भरतपुरले हेर्दै आएको पुल निर्माणको काम अब पुल सेक्टर पोखराले हेर्नेछ। डिभिजन प्रमुख लामिछानेका अनुसार बर्खा सुरु हुन अघि चितौनतर्फ पुलको पाइल निर्माणको काम गरिएको थियो। चितौनतर्फ अन्तिम फाउन्डेसनको काम भएको उहाँले बताउनुभयो। बाढीले पुल निर्माणमा खासै क्षति नगरे पनि गैंडाकोटतर्फ रहेको निर्माण कम्पनीको शिविरमा भने असर गरेको उहाँले जानकारी दिनुभयो। निर्माण कम्पनी तुदी कन्स्ट्रक्सन प्रालीका योजना व्यवस्थापक इन्जिनियर मन्जिल मिश्रका अनुसार बर्खा सुरु हुनु अघि पुलको जग निर्माण सम्बन्धी केही काम गरिएको थियो। बर्खा लागेपछि काम रोकिएको उहाँले बताउनुभयो। उहाँका अनुसार दशैं लगत्तै निर्माणको काम सुरु गर्ने तयारी रहेको बताउनुभयो। जयश्री सामुदायिक वन उपभोक्ता समूहले कार्बन लाभ बाँडफाँड तथा लगानी योजना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक वनको सभामा वन संरक्षणबाट प्राप्त हुने कार्बन लाभको उचित सदुपयोग पारदर्शी बाँडफाँड तथा दिगो लगानी मार्फत समुदायको समृद्ध र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले आज कार्यक्रम आयोजना गरिएको थियो। सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले कार्बन लाभ बाँडफाँड तथा लगानी योजना सम्बन्धी व्यवस्था त्यसका नियम लाभ प्राप्त गर्ने प्रक्रिया यसको प्रभावकारी उपयोगका विषयमा जानकारी गराउनु भएको थियो। उहाँले वन संरक्षण तथा कार्बन सञ्चितमा समुदायको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कार्बन लाभलाई समुदायको हित वातावरण संरक्षण र दिगो विकाससँग जोडेर उपयोग गर्नुपर्ने विषयमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम बहादुर कुमारले वन संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै कार्बन लाभ बाँडफाँड तथा लगानी योजनाबाट समुदायले प्राप्त गर्न सक्ने अवसर र त्यसको सदुपयोगबारे धारणा राख्नुभएको थियो। कार्यक्रममा सामुदायिक वनको कार्यक्षेत्रभित्र रहेका 30 टोल विकास संस्थाबाट प्रति टोलबाट 4 दरले समावेशी प्रतिनिधिहरूको सहायता रहेको थियो। कार्बन लाभको बाँडफाँड तथा लगानी प्रक्रियाबारे स्थानीय स्तरमा जानकारी अभिवृद्धि गर्ने वन संरक्षणमा समुदायको अपनत्व बढाउने र प्राप्त लाभलाई समुदायको आवश्यकता तथा दिगो विकाससँग जोड्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो। समूहको उपाध्यक्ष ढाका सुवेदीले स्वागत मन्त्र राख्नुभएको कार्यक्रमको सहजीकरण समूहका सचिव टेक बहादुर आले गर्नुभएको थियो। कार्यक्रममा वनको संरक्षण कार्बनको सदुपयोग र दिगो लगानी मार्फत समृद्ध समुदाय र हरित भविष्य निर्माणमा जुटौँ भन्ने मूल नारा रहेको थियो। नवलपुरको विनय त्रिवेणी गाउँपालिका एक दुम्कीवास स्थित विनय त्रिवेणी आधारभूत अस्पतालमा आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्र गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ। गाउँपालिकावासीलाई सहज र सुलभ रूपमा आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको आयुर्वेद शाखा अन्तर्गत केन्द्र स्थापना गरिएको हो। केन्द्रको उद्घाटन कार्य गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती वैद्यवार छेत्री प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतको उपस्थिति रहेको थियो। नयाँ सेवा केन्द्रबाट स्थानीय नागरिकले आधारभूत आयुर्वेद स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। केन्द्रमा प्रत्येक हप्ताको बिहिबार र शुक्रबार सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। आयुर्वेद स्वास्थ्य सेवाको पहुँच विस्तार गरी नागरिकलाई स्थानीय स्तरमै सेवा उपलब्ध गराउने लक्ष्यसहित केन्द्र स्थापना सञ्चालनमा ल्याइएको हो। गाउँपालिकाले उक्त सेवाको लाभ लिन सबै गाउँपालिकावासीलाई आग्रह समेत गरेको छ। नेपालीहरूको महान चाड दशैँमा लिङ्गेपिङ हाल्नका लागि गैंडाकोट वडा नम्बर 2 वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ। जिल्लाको गैंडाकोट नगरपालिका वडा नम्बर 2 को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गेपिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको हो। वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन लागेको लिङ्गेपिङको जगेर्ना गर्ने उद्देश्यले वडाभित्रका 10 टोल विकास संस्थालाई पिङ निर्माण गर्न आर्थिक सहयोग गर्न लागेको बताउनुभयो। नेपालीहरूको महान पर्व दसैँ तिहार तथा छठको अवसरमा कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्य स्वरूप हामीले टोल विकास संस्था मार्फत पिङ हाल्न सहयोग गर्दैछौँ। सापकोटाले भन्नुभयो, हामीले प्रति पिङ राख्न लाग्ने अनुमानित खर्च रु 5,500 प्रदान गर्ने निर्णय गरेका छौँ। टोल विकास संस्थाकोले आफ्नो टोलमा लिङ्गे पिङ राख हालेपछि बिल भरपाई बुझाएर वडा कार्यालयबाट भुक्तान लिन सक्ने वडाध्यक्ष सापकोटाले बताउनुभयो। संस्कार र संस्कृति जोगाउन सकेमा हाम्रो सभ्यता जोगिन्छ, उहाँले भन्नुभयो। सभ्यता जोगिएमा मात्र हामी नेपाली हौँ भनेर गर्व गर्न सक्छौँ। त्यसैले पिङ हाल्न आर्थिक सहयोग गर्ने निर्णय गरेका हौँ। स्थानीय कला संस्कार र संस्कृति जोगाउनु पनि स्थानीय सरकारको दायित्व भएको सापकोटाको भनाइ थियो। चितवनमा सन् 2026 जनवरीदेखि हालसम्म 80 नयाँ एचआइभी संक्रमित फेला परेका छन्। जोखिममा रहेका समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो। भरतपुर अस्पताल स्थित एड्स हेल्थ फाउन्डेसनले 223 गरेको परीक्षणका क्रममा 80 एचआइभी संक्रमण देखिएको जनाएको छ। यस अवधिमा नयाँ भेटिएका संक्रमित सहित 91 नयाँ बिरामीले एचआइभी विरुद्धको एआरटी औषधि सेवन गर्न थालेका छन्। औषधि सेवन सुरु गरेका मध्ये 11 जिल्ला बाहिरबाट आएका हुन्। यस्तै सँगै फाउन्डेसनबाट नियमित रूपमा एआरटी औषधि सेवन गर्नेको संख्या 1,293 पुगेको छ। भरतपुर अस्पतालका फिजिसियन डाक्टर प्रमोद पौडेलका अनुसार एचआइभी संक्रमित सहित अन्य व्यक्तिमा गरिएको यौन रोग परीक्षणका क्रममा 1,161 मध्ये 52 यौन रोगको संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकाहरूको उपचार गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी तवरबाट कन्डम उपलब्ध हुन नसक्दा सुरक्षित यौन व्यवहारमा चुनौती थपिएको छ। यसका कारण यौन रोग तथा भिरिङ्गीका संक्रमित समेत भेटिएको उहाँले बताउनुभयो। एचआइभी संक्रमितमा क्षयरोगको समस्या पनि देखिने गरेको डाक्टर पौडेलले बताउनुभयो। उहाँका अनुसार 148 खकार परीक्षण गर्दा 15 क्षयरोग पुष्टि भएको छ। यसैबीच जनवरीदेखि हालसम्म नियमित औषधि सेवन गरिरहेका 3 औषधि लिन छाडेको र उनीहरू सम्पर्कमा समेत नआएको फाउन्डेसनले जनाएको छ। एचआइभी संक्रमितको स्वास्थ्य अवस्था सुधार गर्न नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँगको सम्पर्क आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन्। फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार औषधि लिन आउने गरिब वृद्धा तथा एकल महिलासहित 1,211 यातायात प्रयोगशाला परीक्षण पोषण औषधि तथा आकस्मिक सेवामा सहयोग प्रदान गरिएको छ। उहाँले नियमित रूपमा एआरटी औषधि सेवन गर्दा एचआइभीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने बताउनुभयो। स्वास्थ्य सेवामा पहुँच बढाउने, नियमित परीक्षण गर्ने र संक्रमितलाई आवश्यक उपचार तथा सहयोग उपलब्ध गराउने कार्यले एचआइभी नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्यकर्मीको भनाइरहेको छ। नारायणी नदीको बाढी र कटानबाट चितवन र नवलप्रासीका बस्ती जोगाउन 60 तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ। यसका लागि 22 रुपियाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। नारायणी नदीमा असोज 11 आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ 15 र नवलप्रासीतर्फ 45 तटबन्ध आवश्यक रहेको देखाएको हो। समयमै बजेट व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन नसके आगामी वर्ष पनि नदी कटानको जोखिम कायम रहने सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरले जनाएको छ। कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तटबन्ध निर्माणका लागि वर्तमान बजार मूल्यअनुसार 22 रुपियाँभन्दा बढी खर्च लाग्ने अनुमान छ। नदीबाट थप क्षति हुन नदिन तत्काल मर्मत तथा संरक्षणका काम गर्न करिब 6 रुपियाँ आवश्यक रहेको कार्यालय प्रमुख डाक्टर नारायण सुवेदीले बताउनुभयो। तटबन्ध निर्माणका लागि ठुला ढुङ्गा आवश्यक पर्ने भए पनि प्राप्त परिणाममा उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो। देशभर नदी नियन्त्रणमा आयोजनामा ठुला ढुङ्गाको माग बढेकोले आवश्यक परिणाम जुटाउन कठिन भएको उहाँको भनाइ छ। यसका लागि सरकारले ठुला ढुङ्गा उत्खनन गर्न सकिने क्षेत्रलाई खानीका रूपमा घोषणा गरेर काम अघि बढाउनुपर्छ उहाँले भन्नुभयो। यस वर्षको बाढीले नारायणगढ बजार माथिको गौरेश्वर मन्दिर क्षेत्रदेखि त्रिवेणीधाम र सुस्तासम्मका विभिन्न स्थानमा कटान गरेको छ। नदी नियन्त्रणका लागि आवश्यक तटबन्ध निर्माण गर्न नसके आगामी वर्ष थप क्षति हुन सक्ने जोखिम रहेको आयोजना कार्यालयले जनाएको छ। तटबन्ध निर्माणका लागि बजेट व्यवस्थापन गर्न राजनीतिक तथा प्रशासनिक तहमा पहल समेत सुरु भएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
4: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015014, मोबाइल 98612204337।
7: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511129163, 98550743503 र 98511584503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गृहमन्त्री सुदन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागु औषध तस्करी, सम्पत्ति शुद्धिकरण र साइबर अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य, सूचना आदान प्रदान र प्रविधिको प्रभावकारी उपयोगमा जोड दिनुभएको छ। भारतमा सम्पन्न पहिलो डोमेस्टिक गृहमन्त्री स्तरीय बैठकपछि सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै उहाँले अन्तर्देशीय अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रबीच समन्वय र सहकार्य थप सुदृढ गर्नुपर्ने बताउनु भएको हो। गृहमन्त्री गुरुङले प्राकृतिक विपद पनि सीमामा नरोकिने भएकोले डोमेस्टिक अन्तर्गत क्षेत्रीय विपद पूर्व तयारी तथा प्रतिकार संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने प्रस्ताव नेपालका तर्फबाट अघि सारिएको जानकारी दिनुभयो। अपराधीको गति भन्दा छिटो र सीमा भन्दा बलियो सहकार आवश्यक छ, उहाँले भन्नुभएको छ। बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग साझा सुरक्षा चासोका विषयमा छलफल भएको जानकारी दिँदै उहाँले द्विपक्षीय सुरक्षाका समसामयिक विषयमा समन्वय सहकार्य प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्नुभएको छ। भेटमा नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँच विस्तार गर्दा भोग्नु परेका चुनौती र भारतमा रहेका नेपालीले सामना गरिरहेका समस्याबारे पनि छलफल भएको उहाँले बताउनु भएको छ। ती विषय समाधानका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता भारतीय पक्षबाट प्राप्त भएको गृहमन्त्री गुरुङको बनाइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले दशैं अगाडि नै निजी क्षेत्रलाई विद्युत व्यापार अनुमति दिने बताउनु भएको छ। आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताउनुभयो। निजी क्षेत्रलाई विद्युत व्यापारका लागि आशय पत्र तथा नो अब्जेक्सन लेटर जारी गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो। दशैं अगाडि नै आशय पत्र दिने गरी प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो। उहाँले रोकिएका विद्युत खरिद सम्झौता पिपिएलाई पनि अगाडि बढाउने तयारी गरेको जानकारी दिनुभयो। पिपिए प्रक्रियालाई वैज्ञानिक वस्तुनिष्ठ तथा राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित बनाउन मापदण्ड तयार गरिएको उहाँको भनाइ थियो। उहाँले निजी क्षेत्रले जलविद्युत आयोजनामा भएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको जनाउनुभयो। उहाँले निर्माणको अन्तिम चरणमा रहेका 27 जलविद्युत आयोजनाको कुल 4,540.47 मेगावाट क्षमताका लागि व्यावसायिक उत्पादन सुरु गर्ने मिति आरसिओडी थप गरिएको जानकारी दिनुभयो। उहाँले विद्युत उत्पादन अनुमति पत्र वितरणलाई पनि पारदर्शी बनाउने बताउनुभयो। बडा दशैंको पावन अवसरसँगै नवलपुरको गैंडाकोट सात शीतलनगर स्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम क्षेत्र यति बेला धार्मिक भक्तिभाव र सङ्गीतमय वातावरणले गुन्जायमान बनेको छ। नवरात्रको शुभारम्भदेखि आश्रममा विशेष पूजा, धार्मिक अनुष्ठान तथा श्रीमद् भागवत महापुराण सञ्चालन भइरहेको छ। श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्वमा सञ्चालित सो आश्रममा गत असोज 25 सुरु भएको श्रीमद् भागवत महापुराण कार्तिक तीन गतेसम्म चल्नेछ। महापुराणमा पण्डित चन्द्रमणि कणेलले सङ्गीतमय शैलीमा कथा वाचन गरिरहनु भएको छ भने पण्डित श्री शशिधर सुविधिबाट पाठ पारायण भइरहेको छ। घटस्थापनाका दिनदेखि सुरु भएको धार्मिक उत्सवमा नवदुर्गा पूजा, भजन कीर्तन, फुलपाती भित्राउने अनुष्ठान, महाअष्टमी, कालरात्रि पूजा, महानवमी तथा कन्या पूजा जस्ता विधि धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्। जसअनुसार असोज 30 गते साँझ विशेष धार्मिक कार्यक्रम, असोज 31 गते पञ्चेबाज र भजन कीर्तन सहित भव्य रूपमा फुलपाती भित्राउने कार्यक्रम, कार्तिक 1 गते साँझ महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सामूहिक भजन तथा विशेष आरती, कार्तिक 3 गते महानवमीको अवसरमा कन्या पूजा, कार्तिक 4 गते विजयादशमीका दिन विशेष पूजा सहित टीका तथा जमरा वितरण लगायतका कार्यक्रम रहेका छन्। आश्रमको कार्यवाहक अध्यक्ष जमुना कर्णलका अनुसार स्थानीय मठ मन्दिरका प्रतिनिधि तथा स्थानीय कलाकारको उत्साहजनक सहभागितामा प्रत्येक दिन साँझ 6:30 रात 10 सङ्गीतमय भजन कीर्तन प्रस्तुत हुँदै आएको बताउनुभयो। 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत, चीन, अमेरिका, बेलायत र साउदी अरेबिया सहित 13 देशका लागि राजदूत सिफारिस गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको हो। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा सुनारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोधनारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनार जापानका विज्ञान कुमार थापा, मलेसियाका चुडामणि खरेल विषयमा नैतिक आचरणको प्रश्न उठाइएकोले समितिले गर्ने निर्णयलाई चासोको रूपमा हेरिएको छ। आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाइएकाले नागरिकले निर्धक्कसँग चाडपर्व मनाउन सक्ने वातावरण बनाउनु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दसैँ तिहार तथा छडका अवसरमा बजारमा किनमेल गर्नेको चाप, सार्वजनिक गाडीमा यात्रीको बढ्दो आवागमन तथा विभिन्न ठाउँमा धार्मिक र सांस्कृतिक गतिविधि सञ्चालन हुने भएकोले सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ। त्यस अवधिमा सार्वजनिक ठाउँको निगरानीदेखि शङ्कास्पद गतिविधिको पहिचानसम्मका काममा प्रहरीलाई परिचालन गरिएको छ। प्रहरीले जनशक्ति परिचालनसँगै प्रविधिको प्रयोग र विभिन्न निकायसँगको समन्वयलाई समेत प्राथमिकतामा दिएको छ। सादा पोसाकका प्रहरी, ड्रोन क्यामेरा तथा तालिम प्राप्त कुकुरको प्रयोगले सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको प्रहरीको भनाइ छ। यसैबीच चाडपर्वमा हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता महत्त्वपूर्ण हुने भएकोले सर्वसाधारणलाई पनि सचेत रहन प्रहरीले आग्रह गरेको छ। आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ। विजय खबरमा अब खेल सम्बन्धी खबर। सरकारले बिना तामझाम विश्व एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरूलाई घोषित पुरस्कार वितरण गरेको छ। आज सरकारले विजेता खेलाडीको खातामा पुरस्कार जम्मा गरिदिएको छ। विगतमा एक त घोषित पुरस्कार प्राप्त गर्न खेलाडीले वर्षौँ पर्खिनु पर्थ्यो, अझ पटक पटक ताकेता गर्नुपर्थ्यो, त्यसपछि पुरस्कार वितरण भव्य समारोह बीच हुने गर्थ्यो र पुरस्कार प्राय प्रधानमन्त्रीको हातबाट वितरण गरिन्थ्यो, जसका निम्ति खेलाडीहरू औपचारिक पोसाकमा प्रधानमन्त्री कार्यालय पुग्थे। त्यहाँ घन्टौँको पर्खाइ र लामो भाषणपछि पुरस्कार प्राप्त हुन्थ्यो। तर यसपालि त्यस्तो औपचारिक कुरा गरिएन, खेलाडीहरूको खातामा रकम सिधै राखिदियो। यसले खेलाडीहरूलाई सहज भएको छ, सरकारको तीव्र गतिको कामको प्रशंसा पनि भएको छ। एसियाली सकिएपछि लगत्तै गत हप्ता असोज 23 गते बसेको मन्त्री परिषदको बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार तत्काल वितरण गर्ने निर्णय गरेको थियो। सरकारले पदक विजेता खेलाडीलाई वितरण गरेको पुरस्कार राशि 35,10,000 रुपियाँ रहेको छ। विश्व एसियाडमा नेपालबाट महिला कबड्डी टोली र कराँते खेलाडी तेन्जिङ शेर्पाले गरी 2 काँस्य पदक प्राप्त गरेका थिए। कराँतेतर्फ तेन्जिङले 84 केजी माथिको तौल समूहमा तथा महिला कबड्डी टोलीले पदक जितेका थिए। महिला कबड्डी टोलीको यो लगातार दोस्रो एसियाड काँस्य हो। ती खेलाडी प्रशिक्षक तथा व्यवस्थापकले पुरस्कार पाएका छन्। जसअनुसार कराँतेका तेन्जिङले 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठले 1,30,000, व्यवस्थापक युवराज लामाले 65,000 रुपियाँ पाएका छन्। त्यसै गरी महिला कबड्डी टोलीका प्रत्येक खेलाडीले 1,95,000 रुपियाँ, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000 तथा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले 65,000 रुपियाँ प्राप्त गरेका छन्। यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यस असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको हो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण। कार्बन लाभ बाँडफाँड तथा लगानी योजनाबारे जयश्री सामुदायिक वनमा अभिमुखीकरण। डुम्की बासमा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा गैंडाकोट 2 लिङ्गे पिङ हाल्न वडा कार्यालयको सहयोग। चितवनमा 9 महिनामा 80 नयाँ एचआइभी संक्रमित थपिए। र अपराध नियन्त्रणमा सीमापार सहकार्यमा गृहमन्त्री सुदन गुरुङको जोड। एसियाड खेलमा पदक जितेका खेलाडीलाई घोषित पुरस्कार वितरण। हस्त सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेजमा युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुविधि बिदा हुन्छु। नमस्कार।
12: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट

0: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई, घर आँगनको स्वच्छता, खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष गोविन्दराज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोट 15 नवलपरासी वर्दघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष वेदबन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैडाकोट 4 नवलपुर। विनय त्रिवेणी गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ, आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिउँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय विनय त्रिवेणी नवलपरासी वर्दघाट सुस्तापूर्व। देवचुली नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ, आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिउँ। नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, देवचुरी नगरपालिकाको कार्यालय देवचुरी नवलपरासी वर्दघाट सुस्तापूर्व।

0: Cosmonauta Sunlight Radio.
1: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
1: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
5: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
6: जापानिज भाषा कहाँ?
5: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
7: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: सर, एउटा प्रश्न सोधौँ है?
10: सोध न।
9: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
10: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
9: हस्, धन्यवाद सर।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दशमलव छ। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693।
2: यो गर्मी
3: छल्न सक्ने कुनै उपाय छैन?
4: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
3: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
5: ए ल ल जाऊ जाऊ जाऊ।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
9: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
10: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
11: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 का दरले नगद वितरण। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित। पुनर्लाभका कार्यक्रम पनि चल्दै
1: स्थानीय तहको चाहिँ सँगको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ।
0: यस वर्षको मनसुन नेपालबाट बाहिरियो, बाढीको जोखिम घट्यो। 13 देशका लागि प्रस्तावित राजदूतको सुनाई सकियो। साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने अस्वीकृत।
2: इमिग्रेसनमा भन्ने पहिले पेस गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गरेर चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा
0: संघीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै, सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह।
3: बुकिङ गर्ने क्रममा 130,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ।
0: र नेपाली T20I क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको ICC T20I अलराउन्डर वरियता खस्कियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपाली राजनीतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द र जनअपेक्षा अनुसार काम गर्न नसक्नु हो। जनताको सेवामा समर्पित हुनुपर्ने जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, शक्ति प्रदर्शन र अनावश्यक विवादमा अल्झिँदा राजनीतिप्रतिको विश्वास कमजोर बन्छ। यसलाई सुधार्न नेताहरूले बोली र व्यवहारमा समयमता अपनाउनुपर्छ। पारदर्शिता, नैतिकता, जवाबदेहिता र जनता प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ। आज 4 जनाको सुनवाई भएसँगै 13 जनाको संसदीय समितिमा सुनवाई सकिएको हो। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनारको नाम भनी समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। नैतिक आचरणका साथै जर्मनीबाट निष्कासन गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। अरू प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ। संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण, शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
2: इमिग्रेसनमा भन्ने पहिले पेस गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गरेर चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा त्यहाँ बस्दा घर किन्नुभयो, त्यसै गरी कम्पनी खोल्नुभयो, व्यवसाय गर्नुभयो, त्यो त स्वाभाविक कुरा हो। त्यहाँ पिआर लिइसकेपछि तर त्यो सबै छ, सबै छ। अनि भोलि फेरि त्यही देशको चाहिँ राजदूत भइराख्दा हाम्रो प्रतिनिधित्व, नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ?
6: अब यो आफ्नो चाहिँ कार्यजना भनेर राख्नुभयो मान्यज्यूले भने जस्तै, तपाईँ नेपालको राजदूत नियुक्ति भएपछि तपाईँको छोराछोरी श्रीमती जापानिज भएपछि, मतलब तपाईँको प्यार भए त उता पनि प्यार होला, भएपछि त्यसको चाहिँ तपाईँको भोलि जापानिज सरकारले एग्रिमेन्ट दिएन भनेपछि त्यो त दिँदैन। किनभने एउटा घटना यहाँ हाम्रो राम कार्कीलाई नियुक्ति गरेर राजदूत भारतको पठाइयो, उहाँको श्रीमती चाहिँ आसाममा कर्मचारी भएका कारणले उहाँको एग्रिमेन्ट आएन।
7: संविधानको प्रावधान अनुसार विदेशको पिआर लिएको 3 महिना कटिसकेपछि त्यो चाहिँ मान्य छ भन्ने खालको कुरा देखियो, सुनियो। र यहाँको सन्दर्भमा उजुरी अनेक आए, ती उजुरीहरूमध्ये एउटा उजुरी चाहिँ पिआर नपाएको भन्ने नै छ। मलाई आश्वस्त बनाइदिनुहोस्, सपोज तपाईँ चाहिँ राजदूत नियुक्ति भएर जानुभयो, त्यसपछि तपाईँको टर्म सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
5: यही असोज 2 गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिस गरेको थियो। भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरो जोशीलाई राजदूतमा सिफारिस गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुनामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको थियो। रसुवाको भोटेकोसी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रुपैयाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम WFPले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी,
1: रसुवा भोटेकोसीबाट प्रभावित 15 स्थानीय तह जसलाई संकटग्रस्त घोषणा गरिएको थियो त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ सँगको सहकार्यमा समन्वयमा विभिन्न सङ्घ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ र यसै बिचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम सँगको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
5: यसैबीच अविरल वर्षा, बाढी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,72,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिस गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क पुल खानेपानी सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1.94 अर्ब रुपैयाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाडौँ उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 187,000 नागेको छ। अध्ययन रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चाप बढेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाडी मार्फत 187,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढीले काठमाडौँ छोडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल
3: बुकिङ गर्ने क्रममा 130,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन्। अहिलेसम्म हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे नहुजाना यान्त्रिक गाडीहरू मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छन् कि जस्तो शङ्का लागेका गाडीहरू चेक जाँच गर्ने क्रममा 60 र मादक पदार्थ सेवन गरेका 119 हामीले पहिचान गरेका छौँ। 3 भ्यालीबाट बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 जना रहेको छ।
5: खाद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रम आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बढाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले साथै प्रदेश बीच आर्थिक सहकार्य बढाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2000 भन्दा बढी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6.74 अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5.34 अर्ब रुपैयाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटुकोशी मनाङ मुस्ताङ र बुढी गण्डकी क्षेत्रमा भोगेको बाढीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोडिएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। पार्टी पूर्वानुमान महाशाखाले आजदेखि मनसुन बाहिरिएसँगै मनसुनी वर्षाका कारण सिर्जना हुने बाढी तथा आकस्मिक बाढीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसुन बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरिने जनाएको छ।
8: 2083 अक्टोबर 28 गते रङ्गबेजीमा भन्नुपर्दाखेरि 2026 अक्टोबर 14 तारिकका निम्ति नेपालको सम्पूर्ण भूभागबाट बहिरिक्रमण भएको छ अथवा भइरहेको छ। आर्थिक भूभागबाट जेबाट 2083 असुर 14 गतेका दिन नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभागको धेरै स्थानबाट पाइएको थियो भने अहिले चाहिँ आजको मितिबाट चाहिँ नेपालको सबै भूभागबाट पाइएको छ। सरदर मिति भनेको थियो अक्टोबर 2 हो, अब यो पालि चाहिँ अक्टोबर 14 गते पाइदिएको छ। 70 भत्ता चाहिँ 2-3 12 दिन ढिलो गरेर पाइदिएको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब फेरि पानी बाहिर साथसाथै चाहिँ अहिले पश्चिम बाहिरको पनि प्रभाव रहन सक्ने हुन्छ र यसले पानी पनि तान्न सक्ने सम्भावना रहन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाली T20 आइसिसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आइसिसी T20 आई अलराउन्डर वरियतामा एक स्थान खस्किएको छ। आइसिसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र 4थोबाट 5औंमा झर्नु भएको हो। रेटिङ अङ्क 255 छ। नेपाली पुरुष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी ट्वेन्टी आइसिसी खेलेको छैन।
0: सन्तोषी राउल बाढी प्रभावित क्षेत्रको सडक यात्रा गर्दा सावधानी अपनाउनु पर्ने।
9: नुवाकोटदेखि बेतरातीसम्मको सडक खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सडक खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सडक खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला।
0: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। नेपालमा बाँदरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्युरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
5: भेत्रावतीमा बेलिब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ, तर त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
6: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसुवा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्राती सम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्टा खुल्टी, माथिबाट निरन्तर गेगरहरू, ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्रातीको भर्खरै एग्रो ब्रिज उद्घाटन भएको हुनाले रसुवाबाट नुवाकोटतर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नु होला।
5: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावती सम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै। चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढी नै हुन्छ, तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्वरी दुवाडी,
7: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरुरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा सागसब्जी, सलादहरू, फलफुल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल्स जसले क्यान्सर गराउन सक्छ त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसुनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ। अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला। जाँड रक्सीजन्य पदार्थहरू, पेय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ।
5: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्वरी दुवाडी। तपाईँले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वारपार गर्न जिप लाइनको यात्रा गर्नुभएकी छैन। जिप लाइनबाट वारपार गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
8: जिप लाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्रै आइदिनु होला। गर्भवती महिला, त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सै हुन्छ। उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ, कुनै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यात्रा गर्न चाहिँ सहज हुँदैन। इन्टरटेनमेन्ट दिने भनेरै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला। सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु। कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेछौँ, टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, अब सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ।
5: गर्भवती, सुत्केरी, अपरेसन गरेका बिरामीलाई जिप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी। तपाईलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
9: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्।
4: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
11: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ। सम्भावित जोखिम बारे सचेत रहौ। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
1: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
11: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
1: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
4: सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसीसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
9: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानुनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
12: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढिरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानुनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो, अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
9: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढी हुने खालका बाली के लाउन सकिएला। हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ, होइन? अब भनौँ न, दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ, होइन? मध्य पहाडी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आम्दानी हुन्छ बढी भएको छ भने म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेन्डेसन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढी भएको घटी भएको सबै थाहा हुन्छ।
12: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा, होइन? तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
9: पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ नि विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्तर कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन। कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोच्छन्।
4: भोटेकोसी बारी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ। संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रम आबद्ध गराउन पत्रचार गरिएको छ। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ। र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको ICC T20 आई अलराउन्डर वरियता खस्किएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोजो 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गर्न गइरहन्छु।

0: BJ 淡健。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले रातिको 8 बज्यो।
2: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हार्दिक अनुरोध गरिन्छ। भीमबहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर।
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
3: होइन सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि

0: मौला काली
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् पन्ध्रौं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
2: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी पाँचै मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
2: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट एक नवलपुर
3: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
4: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
3: भयो दाई
5: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता पदाधिकारी सल्लाहकार कर्मचारी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ हाम्रा वन जङ्गललाई हराभरा राख्ने वातावरण स्वच्छ बनाउने र भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित राख्ने साझा अभियानमा चाडपर्वले यहाँहरूमा थप प्रेरणा प्रदान गरून् अध्यक्ष तुलसी सुवेदी गैरे एवं मुकुन्देसेन सामुदायिक वन उपभोक्ता वन समूह गैंडाकोट 10 नवलपुर

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाठी कुरा।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नौवलपुर।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नौवलपुर।
3: नमस्कार, प्रधानाध्यापक कालिका नमुना माध्यमिक विद्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्तामा। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षा आयोग सङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर, गाउँ, छर, छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनुहोला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानुहोला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनुहोला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाई पक्कै पनि फलदायी र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धुबान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। धन्यवाद, नमस्कार।
2: कावासोती नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख विष्णु प्रसाद भूषाल, कावासोती नगरपालिकाको कार्यालय कावासोती नवलप्रासी बर्दघाट सुस्तापूर्व। मध्यबिन्दु नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख भीमलाल अधिकारी, मध्यबिन्दु नगरपालिकाको कार्यालय मध्यबिन्दु नवलपरासी बर्दघाट सुस्तापूर्व।

0: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511129163, 98550743503 र 98511849503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
8: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। शिवराज काफले, प्रधानाध्यापक एवं श्री महेन्द्र स्मारक आधारभूत विद्यालय परिवार, गैंडाकोट 2 नवलपुर।
9: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरि प्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट नवलपुर।
8: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। नवराज काफले, प्रधानाध्यापक एवं रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय परिवार, गैंडाकोट 10 नवलपुर। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। लक्ष्मी प्रसाद दवाडी प्रिन्सिपल एवं साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुल परिवार गैंडाकोट 5 नवलपुर। नेपालीहरूको महान पर्व विजयादशमी उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू बचतकर्ता ऋणी कर्मचारी सञ्चालक समिति सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष मिलनराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत चुडामणि पाण्डे, मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गैंडाकोट 4 नवलपुर।
10: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
11: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट 9 नवलपुर।
10: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
11: नेत्र राज सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट 9 नवलपुर।
9: नेपालीहरूको महान पर्व बडा दशैं तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य कर्मचारी सञ्चालक सदस्य पदाधिकारी एवं शुभचिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
8: गोविन्द सुवेदी अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट, के कुरा भयो? नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
1: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ, तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि सबै यो रेनफल सबै नै अलिकति बढी देखाए।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रुसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेभ र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसायास्को भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन, कियेभमाथि प्रहार गरिएका दर्जनौ बलिस्टिक क्षेप्यास्त्रका कारण म रातभरि निदाउन सकिनँ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संसार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रुस र जर्मनी बीचको नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्हिके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस सुरु गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानुनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेप्यास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताएअनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढेको छ, जुन अपेक्षाभन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ्नुको कारण भएको बताइएको छ। र इन्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढी मानिसहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरुङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरुङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी सुरुमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौँ।
3: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटा के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरूको चाहिँ एकअर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरा गरि नै रहेका छौँ र त्यो गर्दाखेरि चाहिँ एकअर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बर्डर एरियामा चाहिँ कहिलेकाहीँ केही तत्त्वहरूले ओपन बर्डरको फाइदा लिएर चाहिँ बर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेको हुन्छन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ र त्यसमा चाहिँ हामीले अब के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुरामा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
0: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशङ्करसँग पनि कुरा भयो, दुई त्यहाँका त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकारप्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भयो?
3: यस जयशङ्करज्यूसँग चाहिँ हाम्रो प्लान्ड भेट होइन। जयशङ्करज्यू पनि विदेश जाँदै हुनुहुन्थ्यो उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बिचमा चाहिँ विशेष गरी उहाँहरूको बिचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशङ्करज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
0: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भयो?
3: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौँ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौँ, उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सकिन्छ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ।
0: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढीकै झल्को दिने गरी गत आइतबार बुढी गण्डकीमा आएको बाढी समेत हिम पहिरोबाटै सुरु भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढी गण्डकी बाढीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट सुरु भएको बाढीको तुलनामा आधा मात्र रहेको बताए।
4: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै सुरु भएको देखिन्छ। करिब 5,000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्माफ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानी को मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। र सुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्रान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
5: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
4: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
5: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
4: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए। आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
5: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
4: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकीतर्फ चाहिँ 2-3 इपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब 1-1 घन्टाको अन्तरालमा 3 बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
5: बाढीको भावको तीव्रता चाहिँ भोटेकोशी भन्दा कति कम थियो?
4: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घन्टा औसत तारुघाटसम्मको गति देखिन्छ। अब यता भोटेकोशीतर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। बिबिसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसुन 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदर मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसुनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसुन कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
1: समग्रमा नर्मल जस्तै देखिया छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी देखिया।
0: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
1: पश्चिमका पहाडी भूभागहरू, कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेशका पहाडी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेश पहाडी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखियो।
0: यो वर्ष ढिलो गरी भित्रिएको मनसुन अब बाहिरिँदा पनि लगभग 12 दिन ढिलो बाहिरियो सर्दर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
1: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सर्दर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो मनसुनको रेनफल जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दसैँ अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलि लामोसम्म नै बसेकै देखियो।
0: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
1: सरकार चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिएको छैन, र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बङ्गालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने,
0: उनी थिइन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रुसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बिबिसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
2: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किभ क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोन्सन भन्छन्, रुसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सेटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपियन संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
0: हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बिबिसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
6: नमस्कार, म सञ्जय ढकाल
7: र म प्रतीक्षा खनालको
6: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढीले सहारा गुमाएका बालबालिकालाई सरकारले कसरी हेरचाह उपलब्ध गराउँछ भन्ने बारे कुराकानी गर्छौँ।
8: त्यस्ता बालबालिकाहरूको लागि दीर्घकालीन संरक्षण व्यवस्थापन गरेर बाल अधिकारको सम्मान र संरक्षण गरेर त्यस्ता बालबालिकाको भविष्य सुनिश्चित गर्ने कुराहरू सरकारको लक्ष्य रहेको छ।
7: अपाङ्गता भएका व्यक्तिहरूलाई विपदले झन थप्छ पीडा, उनीहरूको खाँचो कस्ता
9: बाढी सम्बन्धी सूचनाहरू सांकेतिक भाषामा दिनुपर्ने हुन्छ, चित्रको माध्यमबाट त्यो सूचनाहरू चाहिँ दिनुपर्ने हुन्छ
6: र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू।
7: बाढीले कैयौँ बालबालिकाका अभिभावकसँगै उनीहरूको घर र नजिकको स्कुल बगायो। अहिले कैयौँ बालबालिकाका बुवा आमा दुवै छैनन् भने कतिपय बालबालिकाको एकजना अभिभावक मात्रै जीवित छन्। घर तथा जग्गा जमिन सबै बगाएकाले कतिपय अभिभावक आफ्ना बालबालिकालाई लालन पालन र शिक्षा दीक्षा दिन सक्ने अवस्थामा छैनन्। राज्यले यस्ता बालबालिकालाई कसरी दीर्घकालीन रूपमा शिक्षा लालन पालन र संरक्षण गर्छ भनेर साथी सागर बुढाथोकीले राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दलाई सोधेका छन्।
8: यी बालबालिकाहरूलाई परिवारमा रहेर पालन पोषण शिक्षा दीक्षा दिन सकिने वातावरण छैन भने त्यस्ता बालबालिकाहरूको लागि दीर्घकालीन संरक्षण व्यवस्थापन गरेर बाल अधिकारको सम्मान र संरक्षण गरेर त्यस्ता बालबालिकाको भविष्य सुनिश्चित गर्ने कुराहरू हाम्रो राष्ट्रिय बाल अधिकार परिषदको समन्वयमा सरकारको लक्ष्य रहेको छ।
10: उनीहरूको शिक्षा दीक्षा दिने व्यवस्था चाहिँ त्यो प्रक्रिया चाहिँ के हुन्छ?
8: तत्कालको लागि अस्थायी संरक्षण व्यवस्था गरेका छौँ। यो ललितपुर जिल्लाको गोदावरी ठेचोमा

0: स्वीकृतिको सिफारिसमा प्रचलित कानुन अनुसार चाहिँ हामीले अस्थायी शरणको व्यवस्था गर्ने र वैकल्पिक हेरचाहको व्यवस्था गर्ने कानुनी व्यवस्था भएको हुँदा कसैले अनधिकृत रूपमा चाहिँ त्यस्ता बालबालिकाहरूको पालन पोषण शिक्षा दीक्षाको नाममा आफू खुसी या आफूले चाहे अनुसार कसैले पनि त्यस्ता बालबालिकालाई चाहिँ लान सक्ने अवस्था रहँदैन र लग्यो भने उहाँलाई कारवाही हुन्छ र त्योभन्दा कानुन प्रक्रिया अनुसार चाहिँ संरक्षक बनेर अदालतबाट संरक्षक तोकिएर स्थानीय बाल अधिकार समितिको सिफारिसमा सङ्घ प्रदेश सरकारको एक आपसी समन्वयमा प्रचलित कानुन पञ्चका प्रक्रिया अनुसार चाहिँ कुनै संस्था या व्यक्ति संरक्षक बन्न सक्ने अवस्था चाहिँ विद्यमान छ। पहिलो प्राथमिकताको रूपमा बाबु र आमा पट्टेका नातेदारहरू छन् भने पालन पोषण गर्न सक्ने उहाँलाई पहिलो प्राथमिकता हुन्छ र यदि त्यस्तो सम्भावना रहेन भने दोस्रो प्राथमिकताको रूपमा चाहिँ इच्छुक व्यक्ति र परिवारहरूलाई चाहिँ त्यस्तो किसिमको पालन पोषण गर्न सक्ने छन् भने उहाँलाई चाहिँ हामी प्राथमिकता दिन्छौँ र स्थानीय तहले र बाल कल्याण अधिकारीले भनौँ संरक्षक सिफारिस गरेर अदालतले संरक्षक तोक्यो भने त्यो दीर्घकालीन संरक्षण व्यवस्थापन गर्न सक्ने बाटो हुन्छ र दोस्रो प्राथमिकतामा पनि हामीले व्यवस्थापन गर्न सकेन भने तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह गर्ने संस्था एसयुएस बालग्राम जस्तो संस्थालाई चाहिँ हामीले ती बालबालिकाहरू चाहिँ उहाँको पालन पोषण गर्न सक्ने क्षमता सञ्चालन गर्ने क्षमता अनुसार चाहिँ त्यहाँ संस्थालाई एसयुएस बालग्राम जस्तो संस्थामा पठाएर ती बालबालिकाको संरक्षण व्यवस्थापन हुन्छ र त्यहाँ पनि हुन सकेन भने चौथो प्राथमिकताको रूपमा चाहिँ आवासीय बालगृहहरू भनौँ या आवासीय संरक्षण गर्ने संस्थाहरूले चाहिँ ती बालबालिकाहरूको चाहिँ संरक्षण व्यवस्थापन गर्न सक्छन्।
1: बालबालिकाको संरक्षण गर्ने पढाउने बढाउने हुर्काउने जुन यो विभिन्न प्रक्रियाहरू भन्नुभयो यो कुनै मापदण्ड हो कि अथवा यो अहिले तत्कालको लागि हजुरहरूले बनाउनु भएको योजना हो?
0: यो नेपालको संविधान बालबालिकाका मौलिक हकको ग्यारेन्टी गरेको छ। बालबालिका सम्बन्धी 2075 दफा 48 विशेष संरक्षणको आवश्यकता भएको बालबालिकालाई हामीले वैकल्पिक हेरचाहको व्यवस्था अपनाएर वा परिवार सहयोग गरेर वा सहयोग प्रायोजन गरेर हामीले संरक्षण गर्नुपर्छ र त्यस्ता किसिमका अवस्थाहरू त्यहाँ छन्। जस्तो अहिले बाढीबाट प्रभावित भएको बालबालिकाको अवस्था भन्ने हो भने हाम्रो बालबालिका सम्बन्धी 2075 दफा 48 उपदफा 1 खण्ड ट बमोजिमको अवस्था हो। यो अवस्था चाहिँ हामीले परिवारमा नै हामीले बालबालिकाको पालन पोषण शिक्षा दीक्षा दिनुपर्छ। विकराल अवस्था के छ भने बाबुआमा दुइटै नभएर पनि घर छैन, ठाउँ छैन, गाउँ छैन, विद्यालय छैन भने त्यस्ता बालबालिकाहरूलाई चाहिँ हामीले वैकल्पिक हेरचाह व्यवस्था गरेर गर्नुपर्छ। सर्वोत्तम हित हुने किसिमले चाहिँ हामीले बालबालिकाको संरक्षण व्यवस्थापन गर्छौँ।
2: हुने थिए राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर सन्त साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
3: हरेक जसो विपदले अपाङ्गता भएका व्यक्तिहरूलाई अझै बढी मात्रामा प्रभावित गर्छन्। यसपालिको बाढी पश्चात पनि उनीहरूलाई थप मद्दतको खाँचो परेको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई विपदले के कस्तो समस्या परिरहेको छ र त्यसको समाधान के होला भन्ने बारे हामीले आदिवासी जनजाति अपाङ्ग महिला संघकी अध्यक्ष प्रतिमा गुरुङसँग कुराकानी गरेका छौँ।
4: सबैभन्दा पहिला त सूचना दिने क्रममा नै सबै सूचनाहरू सबैको लागि चाहिँ छैन। जस्तो उदाहरणको लागि अहिले हामीले जुन ठाउँमा बाढी प्रभावित छ त्यो सबैभन्दा बढी चाहिँ तामाङ समुदायको घनत्व बढी भएको ठाउँ हो, जहाँ चाहिँ नेपाली भाषा उहाँहरूले बोल्नुहुन्न बुझ्नुहुन्न। त्यो कारणले गर्दाखेरि आदिवासी अपाङ्गता भएका व्यक्तिको लागि त्यहाँ मातृभाषाको लागि जरुरी हुन्छ। बाढी सम्बन्धी सूचनाहरू चाहिँ साङ्केतिक भाषामा दिनुपर्ने हुन्छ। बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू अनि त्यो मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू अटिजम भएका व्यक्तिहरूलाई फेरि हामीले कुनै पनि चित्रको माध्यमबाट त्यो सूचनाहरू चाहिँ दिनुपर्ने हुन्छ। बाढी पश्चात भन्नाले यो विपद पश्चात दिने सम्पूर्ण सूचनाहरू चाहिँ अझै पनि त्यो किसिमले चाहिँ हुन सकेको छैन। दोस्रो कुरा बाढी भइसके पछाडि बाढी गइसके पछाडि अपाङ्गता भएका व्यक्तिहरूमा पनि विविध अपाङ्गता भएको व्यक्तिलाई विपदको बेलामा उद्धार कसरी गर्ने भन्ने विषयमा चाहिँ उद्धार कर्मीहरूले संवेदनशीलतालाई लिएर चाहिँ उहाँहरूलाई गर्नुपर्ने जुन रेस्पोन्स छ त्यो गरेको चाहिँ पाउँदैनौँ हामीले। थुप्रैलाई चाहिँ मानसिक समस्या, थुप्रैलाई चाहिँ तपाईँको एकदमै अन्यलता, एकदमै स्ट्रेस भएको चाहिँ पाउँछौँ हामीले, जसले गर्दाखेरि चाहिँ उहाँहरूले दिनदिनै चाहिँ दिनौ गर्ने कामहरू चाहिँ जुन रूपमा गर्नुपर्ने हो त्यो रूपमा चाहिँ गर्न सक्नु भएको छैन। अर्को कुरा चाहिँ जसले चाहिँ अपाङ्गता सहायक सामग्री प्रयोग गर्नु व्हीलचेयरमा भएको व्यक्तिहरू, बैशाखीमा भएका व्यक्तिहरू, होइन सहयोगीको आवश्यकता हुने व्यक्तिहरू हेर्ने हो भने घरको आमा र बुवाले उहाँहरूलाई सहयोग गर्नुहुन्थ्यो, होइन आमा बुवा गुमाउनु भयो, अब अहिले उहाँहरूलाई चाहिँ कसले सहायता सहयोग गर्ने भनेर चाहिँ अहिले काठमाडौँको चाहिँ विभिन्न होइन गुम्बाहरूमा चाहिँ उहाँहरूलाई ल्याएर राखिएको छ। कतिजनाले चाहिँ घर बाढी लैजाँदै गर्दाखेरि ल तपाईँहरू सुरक्षित हुनुहोस् है, सुरक्षित हुनुहोस् भनेर सुरक्षित त भइयो तर सुरक्षित सँगसँगै फेरि उसलाई चाहिनुपर्ने सहायक सामग्रीहरू

0: चाहिँ सहायता जुन उहाँहरूले चाहिँ आफ्नो लागि चाहिने सामग्रीहरू त्यति बेलामा त्यो विपदको चाहिँ त्यो सहायक सामग्रीहरू आफूसँग नहुँदाखेरि चाहिँ पहिले उहाँहरूको जीवन चाहिँ एकदमै कष्टकर छैन। होल्डिङ सेल्टरमा लगेर राखेछ तर होल्डिङ सेल्टर आफैमा चाहिँ अपाङ्गता मैत्री छैन।
1: कस्तो खाले अपाङ्गता भएका व्यक्तिहरूलाई बाढीपक्कमा चाहिँ कस्तो कस्तो समस्याहरू हुन्छन्?
0: अपाङ्गता भएका व्यक्तिहरू चाहिँ विविध हुनुहुन्छ, होइन, एउटा चाहिँ अपाङ्गताको प्रकार अनुसारले विविध हुनुहुन्छ, अर्को चाहिँ लैङ्गिकताको हिसाबले, भाषाभाषीको हिसाबले, थाकथलोको हिसाबले चाहिँ उहाँहरू विविध हुनुहुन्छ। मनोसामाजिक अपाङ्गता भएको व्यक्ति, अटिज्म भएको व्यक्ति, बौद्धिक अपाङ्गता भएको व्यक्तिहरू सूचनाबाट नै चाहिँ उहाँहरूलाई गाह्रो भयो, भाग्नको लागि गाह्रो भयो, किन भन्दाखेरि असक्षताको कारणले गर्दा। त्यही माथि चाहिँ अपाङ्गता भएको महिला भयो भने झन् अझै बढी गाह्रो भयो। तामाङ समुदाय जो चाहिँ एकदमै खोलाको नजिकै बस्छ भनेपछि उनीहरूलाई त कुनै पनि पूर्व सूचना नै भएन, त्यो कारणले गर्दाखेरि पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई हिडुल मोबिलिटी पौष्टिकताको विषयहरूमा चाहिँ समस्या छ। अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूलाई चाहिँ सूचनाको हक, केही सामाजिक सङ्घ संस्थाहरूले चाहिँ सूचना त्यसरी गरेको छ तर त्यो सूचना आफैमा पर्याप्त रूपमा छैन।
2: उनी थिइन् आदिवासी जनजाति अपाङ्ग महिला सङ्घकी अध्यक्ष प्रतिमा गुरुङ, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
3: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
2: अब बाढीबाट जोगिने उपायबारे एक जानकारी।
3: वर्षाको मौसममा बाढीबारे झन सजग हुन जरुरी छ।
4: सबभन्दा पहिलो कुरा भनेको आधिकारिक माध्यमबाट प्रसारित हुने मौसम पूर्वानुमानका जानकारी मनन गर्नुपर्छ।
3: हरेक घरमा आपतकालीन बेला झट्ट बोकेर हिँड्न सकिने झोला तयार पार्नुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने खालको ब्यागमा सुरक्षित राख्नुपर्छ।
4: बाढी आइहालेमा चेतावनी दिइएको छ भने तत्काल अलि अग्लो ठाउँतिर जानुपर्छ। कुनै चेतावनी नआए पनि स्थिति गम्भीर देखिएमा त्यसै गर्नुपर्छ।
3: हेर्दा कम देखिए पनि तीव्र गतिमा बहेको पानीतर्फ जानु हुँदैन। डुबान भइरहेको ठाउँमा खुला ढल हुन सक्छन्, आँखाले नदेख्दा दुर्घटना हुन सक्छ।
4: बाल बालिका, वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्छ।
3: बाढीको पानी घटेपछि पनि खतरा समाप्त भएको हुँदैन। अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुपर्छ। घर फर्किँदा घरको संरचनागत अवस्था जाँच गर्नुहोस्। पर्खालहरू, भुइँ र छतहरू कमजोर भएर भत्किन सक्छन्।
4: समुदाय स्तरमा मिलेर पुनर्स्थापनामा जुट्नु महत्त्वपूर्ण हुन्छ।
3: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी तनाव व्यवस्थापनका विषयबारे विजय गजमेरबाट सुनौ।
5: बिस्तारै नाकबाट श्वास लिनुहोस्, केही सेकेन्ड रोक्नुहोस् अनि मुखबाट श्वास छाड्नुहोस्। अबको केही मिनट हामी तनावका बारेमा कुरा गर्नेछौँ। दिनहुँ आउने सामान्य तनावका बारेमा होइन, त्यस्तो ठूलो तनाव जसले हाम्रो शरीर र मस्तिष्कमा नै नियन्त्रण गरे जस्तो लाग्छ। यसको कारण के हो भनेर हामी बुझ्नेछौँ। यसले कस्तो महसुस गराउन सक्छ र तपाईँले आफू राम्रो महसुस गर्न के गर्न सकिन्छ भन्ने बारेमा पनि। हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता भइरहन्छ र त्यो सामान्य हो, तर जब समस्या ठुलो लाग्छ तिनलाई सम्हाल्न असम्भव जस्तो लाग्न सक्छ। तपाईँ सबैभन्दा कठिन समयमा बाँचिरहेको हुनसक्छ, जस्तै कुनै युद्धमा प्रियजनसँगको बिछोड वा मृत्युको पीडा, अथवा सहज लयमा चलिरहेको आफ्नो जीवनमा ठुलो परिवर्तन भए जस्तो। तपाईँ आफ्नो पढाइ रोकिएका कारण अन्यलपूर्ण भविष्यको चिन्तासँग सङ्घर्ष गर्दै हुनुहुन्छ, वा आफ्नो घर छोड्न बाध्य पारिएको र कहिले फेरि खान पाउँछु भन्ने निश्चित नभए जस्तो अवस्थामा। तपाईँलाई घर वा बाहिर आफूलाई इच्छा लागेको कुरा गर्न नदिँदा बाँधिएको जस्तो लाग्न सक्छ। एकछिन ठिक छु जस्तो लाग्ने र एक्कासी कुनै आवाज गन्ध वा कुनै वस्तु देख्दा फेरि तनावमा फर्काइदिने। तपाईँ उच्च सतर्क हुनुहुन्छ, बेचैन र सानो आवाजले पनि झस्काउने वा ऐठनले बिउजाउने। तपाईँलाई झडङ्ग रिस उठ्छ, तपाईँ असहज र चिन्तित महसुस गर्नुहुन्छ र शान्त रहन गाह्रो हुन्छ। प्रत्येक दिन कसरी बिताउने भन्ने तनाव हुन्छ, भविष्य डरलाग्दो लाग्छ वा यसको विपरीत महसुस हुन सक्छ, भावना नभए जस्तो। तनावलाई धेरै दबाउन खोज्दा केही महसुस नभए जस्तो, यसो गर्दा सुरक्षित भएको जस्तो महसुस हुन सक्छ, होइन त? तर तनावसँग लड्न सिक्ने विषय सबैको लागि फरक फरक हुन्छ। त्यस्तो भावना के कारण आएको हो र यसको सामना गर्न केले मद्दत गर्छ भनेर चिन्नुहोस्। कसैका लागि आफ्नो ध्यान अरू कुरामा लगाउँदा मद्दत पुग्न सक्छ। कथा पढ्नुहोस्, कथा भन्नुहोस्, घरायसी काममा व्यस्त हुनुहोस्, कुद्नुहोस्, शरीरलाई चलायमान राख्दा मात्रै पनि राम्रो महसुस हुन सक्छ। कसैलाई प्रार्थना गर्दा पनि मद्दत पुग्न सक्छ। अरू कसैलाई हलचल नगरी एकै ठाउँमा बसेर आफ्नो आशालाग्दो भविष्यको कल्पना गर्दा पनि सजिलो हुन्छ। आफ्नो वरिपरिको वातावरणमा ध्यान दिनुहोस्। तपाईँ के हेर्न, सुन्न, सुन्न सक्नुहुन्छ त्यसमा ध्यान दिनुहोस्। यहाँसम्म आइपुग्न तपाईँ कति बलियो हुनुहुँदो रहेछ भनेर सम्झनुहोस्। यही शक्ति भविष्यमा प्रयोग गर्न सक्नुहुन्छ। अब सुरुमा जस्तै नाकबाट बिस्तारै सास लिनुहोस्, कुनै फुलको सुगन्ध लिए जस्तै र बिस्तारै मैनबत्ती निभाउनलाई फू गरे जस्तै झन् बिस्तारै सास मुखबाट फाल्नुहोस् र यो प्रक्रियालाई दोहोर्याउनुहोस्।
2: आजको लागि बिबिसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बिबिसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।
6: नमस्कार, म श्रीधर उपाध्याय, सामुदायिक रेडियो विजय एफएम 101.6 को स्टेशन म्यानेजर। यस वर्षको विजयादशमीले यहाँहरूमा सत्यको विजय, सदाचार र सकारात्मक सोचको प्रेरणा प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर परिवारमा उज्यालो, खुसी र समृद्धि ल्याओस्। छठ पर्वले प्रकृति, सूर्यदेव र जलप्रतिको श्रद्धा तथा आस्थालाई अझ प्रगाढ बनाउँदै सामाजिक सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गरोस्। पुनः यहाँहरूमा बडा दशैं, शुभ दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारीज्यूहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुमाल र प्रधानाध्यापक सरस्वती पाण्डे, विजय आधारभूत विद्यालय परिवार, गैंडाकोटाट, नवलपुर।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
6: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। गोपीनाथ खरेल अध्यक्ष एवं विजय सामुदायिक शिक्षा सदन परिवार गैंडाकोट 5 नवलपुर। नेपालीहरूको महान पर्व विजयादशमी उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष प्रेम प्रसाद सापकोटा राजु एवं बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गैंडाकोट 8 नवलपुर।
8: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
9: बगैचा एडभेन्चर रिसोर्ट
8: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँझ, थारू सांस्कृतिक नृत्यको साथ
9: बगैचा एडभेन्चर रिसोर्ट।
8: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह, पार्टी, व्रतबन्ध, सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
9: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
10: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
12: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

का शंख घंटी का ती समधुर आवाज संगे विजय एफएम 101.6 ट्यून गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जन वृन्द, यहाँ के घर आगन में सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँ को माया ममता र हार्दिकता सर्वत्र गुंजन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू विस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

ओम श्री परमात्मने नमः। श्री मौलकालिका देवे नमः। विद्युदाम समप्रभा मृगवती स्कंदस्थिता मेषणाम कन्याभिः करवालखेट विलच दस्ता विराचेविताम हस्ते चक्रगदा शिखेट विष्कां चापं गुणं तर्जनीं विभ्राणमनलातिकां शशिधरां दुर्गां त्रिनेत्रां भजे। देवी भगवती मौलकालिका चरणमा हार्दिक नमन। तपाईँको अन्तर दिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालकै उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद व्यवसायमा तपाईँ हामी यदि यात्रा गरिरहेका छौँ धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनु भएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल असोज 29 गते बिहिबार तदनुसार अक्टोबर 15 तारिक सन् 2026 अहिले आश्विन शुक्ल पक्ष दुर्गा पक्षको पञ्चमी तिथि पञ्चमीको घडीपला रहेको छ 49:07 जसको अवधि हुनेछ रात्रिको 1:43 सम्मको। यसै गरी ज्येष्ठ नक्षत्र रहेको छ अहोरात्र नै योगमा सौभाग्य योग रहेको छ। साथै करणमा भव एवं बालवकरण रहेका छन्। आनन्दादि युगमा काल योग छ। वृश्चिक राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ। दिनमान 28:43 रहेको छ। सूर्योदय बिहान 6:04 हुँदैछ भने सूर्यास्त साँझ 5:33 हुनेछ। आज उपाङ्ग ललिता व्रतमको दिन हो र साथै पचली भैरव यात्रा गरिने दिन पनि आज नै रहेको छ। र साथै हरिहर मन्दिर देवघाट धामको वार्षिकोत्सव दुर्गा पञ्चमीका दिनमा आज नै सम्पन्न हुँदैछ। यस पावन वर्षमा हामी सर्वप्रथम शक्तिमयी माता भगवती देवीको उपासनाको सन्दर्भसँग जोडिरहेका छौँ। आउनुहोस् भक्त साधक भगवतीको उपासना गरी कृतकृत्य बनाऊ। ओम जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गाक्षमा शिवधात्री स्वाहा सुधा नमोस्तुते। भगवतीका 9 प्रमुख नामहरूको वाचन गर्दै यतिखेर मौलकालिका भगवतीका चरणको उपासनामा हामी केन्द्रित भएका छौँ। त्यसो त विविध स्थलबाट भगवती देवीको उपासनाका लागि भक्तजनहरूको आउने क्रम बढिरहेको छ। हजारौँ हजारको सङ्ख्यामा यो शारदीय नवरात्रमा भगवती देवीको उपासनाका लागि श्रद्धालुहरू आउने गर्नुहुन्छ। पैदल यात्रा श्रेणी मार्गद्वारा तथा केबल कारद्वारा समेत यात्रा गर्दै भगवती देवीको उपासनामा श्रद्धालुहरू आउने क्रम बढिरहेको छ। शारदीय नवरात्रमा भगवती देवीको उपासना गरिन्छ भने वर्षभरि आयु आरोग्य सुख समृद्धि प्राप्ति हुन्छ। भगवती देवीको उपासनाको विशेषता नै यही रहेको छ। आउनुहोस् भक्त साधक तपाईँ हामी पनि उनै भगवतीको उपासना गर्दै जीवनमा श्रेय प्राप्त गरौँ। धार्मिक पर्यटकीय ऐतिहासिक दृष्टिकोणबाट महत्त्व राख्ने यो पवित्र भूमि तपाईँ हामी सबैको साझा गन्तव्य बन्न सफल भएको छ। यतिखेरको शारदीय नवरात्रमा भगवती देवीका चरणमा पूजन उपासना देवी महात्म्य पाठ पारायण आदिका कर्महरू सम्पन्न गरिन्छन् भने भगवतीको अनुकम्पा प्राप्त भइरहनेछ। यहाँलाई यो पवित्र भूमिमा सदैव स्वागत छ। देवी भगवतीको उपासना गरी कृतकृत्य बन्नुहुनेछ। यिनै शुभ भावको साथमा देवी भगवतीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै र तपाईँप्रति यो जानकारीमूलक सन्देश निवेदन गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ उनै देवी।

कर्णप्रिय आवाजमा भगवती देवीको यो भजन यहाँलाई स्वागत गर्दछु। कार्यक्रममा भक्त साधक, आज दुर्गा पञ्चमीको दिन पञ्चमम स्कन्दमा त्यति षष्ठम कात्यायनी तिथि छ। भगवती देवीका नौ किसिमका दुर्गा स्वरूप मध्येमा पाँचौँ स्वरूप हो स्कन्द माता, जसको उपासनाबाट आयु आरोग्य सुख समृद्धि प्राप्ति हुन्छ। हामी उक्त उपासनासँगै जोडिँदैछौँ। आज पञ्चमीको दिनमा स्कन्द माता भगवतीको जुन पूजन हुन्छ, भक्तिभावपूर्वक देवीको उपासना गर्नाले साधकहरूका इच्छा पूर्ण हुने उल्लेख गरिएको छ। यस मर्त्यलोकमा पनि परम शान्ति तथा सुख प्राप्त हुने र मोक्षको द्वार खुल्ने चर्चा देवी भागवतमा गरिएको छ। स्कन्द माताको आराधना गर्नाले बालरूप स्कन्द कुमार प्रसन्न रहेर आशीर्वाद प्रदान गर्नुहुन्छ। भगवान स्कन्द प्रसिद्ध देवासुर संग्राममा देवताको सेनापति भएर आफ्नो रणकौशल प्रस्तुत गर्ने भगवान शिवका सत्पुत्र हुनुहुन्छ, जसलाई कुमार कार्तिकीय पनि भनिन्छ। उहाँको महिमा सर्वत्र चर्चा गरिएको पाइन्छ। विशेष गरी स्कन्द पुराणमा स्वयं स्कन्द कुमारले अगस्त्य मुनिलाई सुनाउनु भएका विविध प्रसङ्गहरू उल्लेख गरिएका छन् र चर्चित पनि छन्। यिनै भगवान स्कन्दको आमा भएको हुनाले भगवती दुर्गालाई स्कन्द माता भनिएको हो। स्कन्द माता भगवतीको पूजन उपासनाबाट आयु आरोग्य ऐश्वर्य प्राप्ति हुन्छ। भगवती देवीको स्वरूप कस्तो चर्चा गरिएको छ भन्ने सन्दर्भमा दाहिनेतर्फ माथिल्लो हातले स्कन्दलाई काखमा राख्नुभएको वात्सल्य प्रदान गर्नुभएको यस रूपमा ध्यान गर्ने उल्लेख गरिएको पाइन्छ। यसै गरी माथि उठाइएको हातमा कमलको फुल धारण गर्नुभएको छ। देब्रेतर्फ माथिल्लो हात वरद मुद्रामा रहेको छ र यसै गरी तल्लो हातमा कमलको फुल र यसै गरी कमलकै पुष्प आसन गरेर रहनुभएको रूपमा उल्लेख गरिएको छ स्कन्द माताको स्वरूप। ओम देवी स्कन्द मात्रे नमः, ओम ऐं ह्रीं क्लीं स्कन्द मात्रे नमः, यस किसिमको मन्त्र जपबाट भगवती स्कन्द माता प्रसन्न रहनुहुन्छ। नवरात्रिको पाँचौँ दिन धुमधामका साथ पूजा गरिने भगवतीका सन्दर्भमा उल्लेख गरिएका प्रसङ्गलाई जोड्नेछु। एकैछिन भगवती देवीको उपासनाका लागि यो एउटा मिठो भक्ति गायक

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो समुद्र भक्ति गायन। यहाँलाई स्वागत गर्दछु। कार्यक्रममा उल्लेख गरिएको छ, शिव पुराणमा चर्चा गरिए अनुसार शिव पार्वती कुनै समयमा ऋषिका सभामा प्रस्थान गर्नुभएको थियो। त्यतिखेर सन्दत कुमार चाहिँ ध्यानमा रहनुभएको थियो। ध्यानमा भएको कारणले यहाँ भगवती पार्वती तथा भगवान शिवको उपस्थितिका बारेमा उहाँलाई जानकारी भएन, किनकि उहाँ ध्यानमग्न हुनुहुन्थ्यो। ध्यानबाट नउठेपछि पार्वती मातालाई अलिकति अपमान गरेको बोध भयो। त्यसकारण उनलाई सबक सिकाउनका लागि, उनलाई चेतावनी दिनका लागि, तिमी उट जस्ता रहेछौ, त्यसकारण उटको स्वभाव तिमीमा देखा परोस् भन्ने यस किसिमको चेतावनी दिनुभयो। तर सनत कुमारको प्रसङ्ग के भयो त भन्दा, माताजी हजुरले जुन किसिमको श्राप रूपमा मलाई यो वचन दिनुभयो, तर मलाई यो श्राप नभएर वरदान जस्तै लागेको छ, किनकि मैले उष्ट्र शरीर प्राप्त गरेर पनि म आनन्दित नै छु, किनकि हजुरहरूको ध्यान चिन्तन मैले उठ शरीर प्राप्त गर्दा पनि यो ध्यान चिन्तनलाई छोडेको छैन भनेपछि आखिरी आमाको मन न हो। भगवती पार्वती असाध्यै खुसी हुनुभयो, पश्चात तापमा पर्नुभयो। ओहो, यस्तो परम भक्त सनत कुमारलाई मैले बेकारमा श्राप दिएछु भनेर उहाँलाई बडो पछुतो भयो, स्नेह पनि जाग्यो। अनि त्यसपछि भयो, बाबु अब तिमी मेरो पुत्र भनेर जन्मिदेऊ भनेर माता पार्वतीले आशीर्वाद दिनुभएपछि स्कन्द कुमारका रूपमा सनत कुमारले जन्म लिएका हुन् भन्ने यस्तो प्रसङ्ग पाइन्छ। जे होस्, यो रोचक प्रसङ्गले कुपुत्र जाए त कोचितविको माता नभवती, बरु सन्तान कुपुत्र कुपुत्री बन्लान् तर आमा कहिल्यै कुमात्री बन्दिनन् भन्ने कुरालाई सङ्केत गर्दछ। हस्त, आजको दुर्गा पञ्चमीको यो माहौलमा स्कन्द माता भगवतीको उपासना गर्दै सबैको जीवनमा कल्याण प्राप्ति हुनेछ भन्ने सद्भाव व्यक्त गर्दछु। भगवती देवीको उपासनाबाट सबैलाई कल्याण प्राप्ति होस्। मौलकालिका भगवतीलाई हामी 9 दुर्गा देवीका रूपमा हरेक दिन पृथक पृथक रूपबाट पूजन अर्चना गर्न सक्छौँ। उनी भगवतीको उपासना गरी कृतिकृत्य बन्नुहुनेछ भन्ने सद्भावका साथ कार्यक्रमबाट विदा हुने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमको माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।

0: स्वाद र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
2: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी।
3: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यहीँ गर हुन्न र?
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
9: जय माता मौला काली।
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
12: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
13: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
12: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 84 फोन 0785012 26 वेबसाइट www.maulakalika.org.np
14: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
15: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
16: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
17: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
18: सर्जरी सम्बन्धी सेवा
19: हाड जोडी सम्बन्धी सेवा
20: स्त्री तथा प्रसूति रोग सेवा
21: बाल रोग सेवा
22: न्युरो सर्जरी सेवा
23: न्युरो साइकियाट्रिक सेवा
24: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
16: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 0656-525514 र 525517
25: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
26: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
27: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
26: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
28: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोवेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
29: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550074503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
30: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण हुन हार्दिक अनुरोध गरिन्छ भीमबहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर
31: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है आहा कति मिलेको जोडी ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है के कागजात चाहिन्छ म भनिहाल्छु नि दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाइसराईको हकमा बसाइसराईको प्रमाणपत्र दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ
32: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: आज विक्रम सम्बत 2083 साल असोज 29 गते बिहीबार आश्विन शुक्ल पञ्चमी स्कन्द माताको पूजा आराधना गरिदै 15 अक्टोबर सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिव बिस्किट।
3: साढे चार सय परिवारको 10 होल्डिङ सेन्टरमै जनगुनासो सम्बोधन गर्न राष्ट्रपालाई चुनौती। राजदूतमा खरेल र सुनार अस्वीकृत। दशैंमा ओहिरिएको रेमिटेन्स विलासितामै स्वाहा। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको साइबर ठगी रोक्न बैंकमा 24 घण्टा सम्पर्क व्यक्ति शीर्षकको शुभ समाचार।
0: दशैं तिहार र छठ पर्वका लामो सार्वजनिक विदा हुन सक्ने साइबर ठगी तथा विद्युतीय वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको छ। विदाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खाता पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि हो। राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था भुक्तानी प्रणाली संचालक र भुक्तानी दायकलाई सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर तथा 24 घण्टा निगरानी हुने इमेल ठेगाना उपलब्ध गराउन भनेको छ। सम्बन्धित संस्थाले ती विवरण नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाउनु पर्नेछ। चाडपर्वका बेला बैंकका नियमित सेवा सीमित हुने भए पनि विद्युतीय कारोबार निरन्तर हुने भएकाले ठगीको सूचना प्राप्त भएपछि तत्काल समन्वय गर्न सकिने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउरे खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

सधैँ शुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोड मा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 450 परिवारको दशैं होल्डिङ सेन्टरमै शीर्षकमा खबर छ। सुकुम्बासी र बाढी पीडित गरी करिब 450 परिवारले यसपटकको दशैं होल्डिङ सेन्टरमै मनाउने भएका छन्। होल्डिङ सेन्टरमा दशैं मनाउने भोटेकोसी बाढी पीडित परिवार 350 छन्। त्यस्तै गत वैशाखदेखि 109 सुकुम्बासी परिवारहरू होल्डिङ सेन्टरमा छन्। उनीहरूको होल्डिङ सेन्टरको बसाई कहिलेसम्म लम्बिन्छ भन्ने टुङ्गो छैन। सरकारले भोटेकोसी बाढी पीडितका लागि भने तत्काल अस्थायी आवास बनाउने घोषणा गरेको छ। यसका लागि जग्गा पहिचान समेत भइसकेको छ। पूर्वाधार विकास मन्त्रालय माथतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार अझै पनि 109 सुकुम्बासी परिवार विभिन्न 3 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनीहरू भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्र, करिपाटी स्थित विद्युत तालिम केन्द्र तथा काठमाडौँको इचंगु नारायण स्थित अपार्ट बस्दै आएका छन्। उनीहरूका लागि आवासको व्यवस्था सरकारले गर्दै आएको छ। होल्डिङ सेन्टरमा नबसेका सुकुम्बासी परिवारलाई महिनाको 15,000 रुपियाँका दरले सरकारले भाडा खर्च दिने गरेको समेत महर्जनले बताएका छन्। सरकारले गत वैशाखमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका सुकुम्बासीलाई हटाएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले 19 सुकुम्बासी बस्ती डोजर लगाएर भत्काएको थियो। सुकुम्बासी बस्तीबाट हटाइएका 388 परिवारलाई सुरुमा नगरकोट, बनेपा, किर्तिपुर, बोडे, खरिपाटी, बालाजुका विभिन्न होटल र इचंगु नारायणमा राखिएको थियो। बिस्तारै सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। केही होल्डिङ सेन्टर खाली पनि गराइए। हाल 3 होल्डिङ सेन्टरमा सुकुम्बासी रहेका छन्। सुकुम्बासी बस्ती हटाउने क्रममा वैशाखमा 2,787 घर टहरा भत्काइएका थिए। होल्डिङ सेन्टरमा दशैं मनाउने भोटेकोसी बाढी पीडित परिवार समेत 350 छन्। त्यस्तै गत वैशाखदेखि 209 सुकुम्बासी परिवार होल्डिङ सेन्टरमा छन्।
3: दागीहरूको राजदूत आकांक्षामा ब्रेक शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रियामा सहभागी भएका 13 मध्ये 2 नाम अस्वीकृत भएको छ। जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम होल्ड गरिएको छ। नेपालको संसदीय इतिहासमा सुनवाईबाट पहिलो पटक राजदूतको नाम अस्वीकृत भएको हो। महिला हिंसाको विषयमा गम्भीर आरोप लागेका साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुनामणी खरेलको नाम अस्वीकृत भएको छ। अस्वीकृत भएका सुनारमाथि महिला हिंसा, आर्थिक लेनदेन लगायतका गम्भीर आरोप लागेका थिए भने खरेलमाथि आर्थिक हिनामिनाको आरोप छ। होल्डमा राखिएका थापामाथि पीआरको विषयमा प्रश्न उठेको छ। थापाको परिवार अहिले पनि जापानमा रहेको र उनीहरूसँग पीआर भएकाले स्वार्थको द्वन्द हुन सक्ने भन्दै होल्ड गरिएको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले सरकारी कोषबाट पैसा लिए नलिएको र पीआर त्यागेको विषयमा परराष्ट्र मन्त्रालयको पत्र कुर्न प्रस्ताव गरेपछि सहमति जनाइएको थियो। बाँकी 10 नाम भने संसदीय सुनवाई समितिले अनुमोदन गरेको छ। संसदीय सुनवाई सकिएसँगै डाक्टर निश्चलनाथ पाण्डे भारत, कल्याणराज शर्मा चीन, चिरञ्जङ थापा अमेरिका, गौरव शमशेर जबरा बेलायत र सरु जोशी जर्मनीको नाम अनुमोदन भएको छ। त्यस्तै सुरेश कुमार कर्ण इजरायल, पद्माक्षी राणा ओमान, संगम श्रेष्ठ दक्षिण कोरिया, प्राप्ति शेरचन स्पेन र डाक्टर मञ्चला झा श्रीलंकाको नाम अनुमोदन गरिएको छ। असोज 2 बसेको मन्त्री परिषद बैठकले 13 राजदूतको नाम संसदीय सुनवाईका लागि सिफारिस गरेको थियो।
2: प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर 2 साता ठूलो परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंगसिर 2 साता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गत 13 चैतमा सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ।
4: केही भारतीय र नेपाली सञ्चार माध्यमले शाहले 23 देखि 25 नोभेम्बर 7 देखि 9 मङ्सिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्। दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ। प्रधानमन्त्री शाह असोज दोस्रो साता संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी हुन न्यूयोर्क गएका थिए। गत 13 चैतमा पदभार सम्हाले यता उनको यो पहिलो विदेश भ्रमण थियो। परराष्ट्र मन्त्री शिशिर खनाल पनि महासभामा सहभागी भएका थिए। महासभामा सहभागी भएर फर्किएपछि खनालले उपयुक्त समयमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताएका थिए। दुवै पक्षले शाहको भ्रमणलाई फलदायी र परिणाममुखी बनाउन चाहेको समेत उनको भनाइ थियो।
3: जनगुनासो सम्बोधन गर्न रासोपालाई चुनौती शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले ठूलो तामझाम सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको हामी आउँदैछौं अभियान मंगलबार सकिएको छ। असोज 20 गते धादिङ बेसीबाट शुरू भई 27 गते सम्पन्न भएको अभियानमा रासोपाले आफ्ना सांसद र केन्द्रीय सदस्यलाई विभिन्न जिल्ला र स्थानीय तहमा खटाएको थियो। अभियानका क्रममा सहभागी सांसद तथा नेताका अनुसार नागरिकले उठाएका जनगुनासा दैनिक जीवनका सवाल र राजनीतिक गते धादिङ बेसीबाट शुरू भई 27 गते सम्पन्न भएको अभियानमा रासोपाले आफ्ना सांसद र केन्द्रीय सदस्यलाई विभिन्न जिल्ला र स्थानीय तहमा खटाएको थियो। अभियानका क्रममा सहभागी सांसद तथा नेताका अनुसार नागरिकले उठाएका जनगुनासा दैनिक जीवनका सवाल र राजनीतिक संस्थाके पार्टीको संरचनामा महिला सहभागिताको प्रश्न पनि उठ्यो। साथै राज्यको केन्द्रीय संरचना स्थानीय तहका वास्तविक आवश्यकता नमिल्दा जिल्लाहरूमा अपेक्षित विकास निर्माण हुन नसकेको र जनभावना अनुसार योजना नआएको स्थानीय प्रतिनिधि र जनताले बताएका थिए। उनीहरूले वडा स्तरसम्म पुगेर नागरिक कार्यकर्ता र सरकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित यो कार्यक्रमले पार्टीको संगठन जनसम्पर्क र चुनावी रणनीतिमा महत्वपूर्ण तर मिश्रित प्रभाव पारेको देखिन्छ। जनगुनासो सम्बोधन गर्न रासोपालाई चुनौती शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
4: दशैंमा ओइरिन्छ रेमिट्यान्स बिलास धेरै शीर्षकमा खबर पल बढाउँछ।
3: मिश्रित प्रभाव पारेको देखिन्छ। जनगुनासो सम्बोधन गर्न रासोपालाई चुनौती शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
4: दशैंमा ओइरिन्छ रेमिट्यान्स बिलास धेरै शीर्षकमा खबर पल बढाउँछ। दशैंमा ओइरिन्छ रेमिट्यान्स बिलास दशैंमा ओइरिन्छ रेमिट्यान्स बिलास धेरै शीर्षकमा खबर पल बढाउँछ। देशमा श्रम गरेर कमाएको रकमको ठूलो हिस्सा उपभोगमै खर्च हुँदा उत्पादन रोजगारी र पुँजी निर्माणमा योगदान भने सीमित रहेको छ। 2078 असोजमा 83.95 करोड रेमिट्यान्स भित्रिएको थियो। त्यस्तै 79 असोजमा 94.1 करोड 2080 कार्तिकमा 1.12 अर्ब 62 करोड भित्रिएको थियो भने 2082 असोजमा 2.1 अर्ब 22 करोड रेमिट्यान्स आप्रवाह भएको छ।
3: कोशी प्रदेशको विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083ले 7 वटै प्रदेशका मुख्यमन्त्रीहरूको सहमतिमा कोशी घोषणा पत्र 2083 जारी गरेको छ। असोज 27 र 28 गते आयोजित सम्मेलनले संघीयता कार्यान्वयन अन्तर्प्रदेशीय सहकार्य र साझा विकासलाई प्राथमिकतामा राख्दै घोषणापत्र जारी गरेको हो। यस घोषणापत्र मार्फत मुख्यमन्त्रीहरूले संघीय सरकार समक्ष प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी अधिकारको पूर्ण कार्यान्वयनका लागि आवश्यक संरचना र जनशक्ति यथाशीघ्र हस्तान्तरण गर्न जोडदार माग गरेका छन्। यसैगरी प्रशासनिक दोहोरोपना अन्त्य गर्न प्रदेशको कार्य जिम्मेवारीसँग सम्बन्धित संघीय कार्यालय भवन र सम्पत्तिहरू प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। मुख्यमन्त्री सम्मेलनबाट कोशी घोषणापत्र जारी संघीय सरकारसँग कानूनी र प्रशासनिक सुधारको माग शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

यो दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडिया का होम अप्लायन्सेस र होम एन्टरटेनमेन्ट का सामान किन्दा 1,02,000 रुपैयाँ सम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।